0: कि राम राज दे शूदर नूं भजन बंदगी करन दा कोई अख्तियार नहीं सी। और पुछ लो इन्हां रामायण दे ज्ञानियां नूं शंभूक नाम दे जीवर दे कन्नां विच शीशा पिघला के शीशा कन्नां च डाल दिता गया और उन्हूं तड़पा तड़पा के मार दिता गया। तू वेद मंत्र सुने ने ते जप क्यों पिया करना है? मैं बहुत सारे साधु समाज जिहड़े बैरागियां दे उन्हां दे कोल प्रश्न रखे है, इसे राम राज ने इस देश दे च लियाना है, क्योंकि राम राज परिषद एक संस्था बनी सी, सियासी पार्टी रही नहीं है, क्योंकि इन्हां इल्जामां दा जवाब किस तरह देणगे? क्योंकि राम राज दे च शूद्र वास्ते थां नहीं सी, राम राज दे च बेकसूर इस्त्री वास्ते भी घर दे च थां नहीं है, और राम राज दे च पिता दे होंदे होए बच्चे यतीमी दी हालत च पलदे रहे बाल्मीक दे आश्रम दे च। अगां एक होर महापुरश आए जिन्हां नूं असीं श्री कृष्ण करके जानदे हां, सारा देश जानदा, उन्होंने राम की मर्यादा नूं एक पासे रख दिता भई अधूरी है, इहदे च इस्त्री वास्ते कोई थां नहीं रह जांदी, इहदे च शूदर वास्ते कोई जगह नहीं रह जांदी, इहदे च खुशकी ही खुशकी है, रोने ही रोने ने। राम की सारी अपनी जिंदगी रोंदियां ही बतीत होई, 12 साल रोंदे ही रहे, और कुछ रोवे राम निकाला भया सीता लक्ष्मण विछड़ गया। मैं अर्ज करा अज के इन्हों बोलों किधरे तुसी ईर्षा ते कुछ ही तर्क ना समझ लेने। मैं अपने ढंग नाल पढ़िया, थोड़ा जिहा अध्ययन किया, हो सकता गलत होवे, लेकिन गहरी दृष्टि नाल देखोगे तां जो कुछ मैं पढ़िया वह मैं थोड़े सामने रखे, इसनों मैं अपनी निगाह नाल वेख्या, तुसी भी अपनी निगाह नाल वेख लो, ते भारत के होर लोग भी वेख लैन, ते बथेरियां कोल मैं ये विचार रखी है कि शूद्र वास्ते थां नहीं है, ते कोई पड़ोसी भी पत्नी ते लांछन ला दे करों कड्डो, कोई थां नहीं है। इस देश दे च अक्सर इस्तियां दे उत्ते घर घर के बहुते जुल्म होए, मैं ते समझदा ये राम की बनाई हुई मर्यादा करके, जे राम अपने घर पत्नी नूं नहीं रख सकते ते घरों बाहर कर सकते ने, ते खिमा करनी किसने फिर सन्मान नाल रखना है घर दे च? राम तो ते फिर यही प्रेरणा मिलेगी, मर्यादा पुरुषोत्तम राम। फिर शंभूक नाम का जीवर शूदर सी बेचारा, भजन बंदगी कर रहा सी, किधरे कथा हो रही सी ते बोल सुन लै सन उसने कि नाम जपन नाल करोना पाप मिट जांदे ने। जपन लग पिया, तू सुन लई ये गल, शीशा डाल दिता गया कन्ना विच, तड़पा तड़पा के मार दिता गया श्री राम दे हुक्म नाल। ये बहुत वड्डे इल्जाम ने, तो गुस्ताखी माफ, परम पुरख ते वो होंदा जिहड़ा इल्जामां तो बरी होवे, जिहदे उत्ते कोई लाछण ना ला सके, जिहदे उत्ते कोई इल्जाम ना ला सके। तो अगां चलिए, श्री कृष्ण ने श्री राम की बनाई हुई सारी मर्यादा की दजियां उड़ा दित्तियां, एक पासे रख दित्ती, और कृष्ण ने कह दिता मैनू ये मर्यादा प्रवान ही नहीं, कबूल नहीं, मैं नहीं प्रवान करता। इस वास्ते कृष्ण नूं किसी ने मर्यादा पुरुषोत्तम नहीं आख्या, लीला पुरुषोत्तम आख्या। लीला पुरुषोत्तम, जन्म एक लीला है, मरण एक लीला है, नफा एक लीला है, नुकसान एक लीला है, ते रोना केड़ी गल दा। इस वास्ते हंझू श्री कृष्ण की जिंदगी विच नहीं ने, रोना पिटना श्री कृष्ण की जिंदगी विच नहीं ने, दुख है सुख है हाण है लाभ है, ग्वालियां नाल गौवां चारना है या द्वारका दे सिंघासन ते बैठना है, दर दर दी खाक छाणनी है या गले विच मोतियां दी माला पहननी है। कृष्ण दी जिंदगी नचदी होई टपदी होई मुस्कुरांदी होई है। इस वास्ते साडे देश दे कुछ आलमां ने इंज कह दिता कि राम अंसा अवतार ने, श्री कृष्ण संपूर्ण अवतार ने। ये खुद हिंदू कहिंदे ने, जो ब्राह्मण कथावाचक कहिंदे ने उन्हां दे बोल, जो उन्हां दे धर्म ग्रंथां विच लिखे है, उन्हां दीआं विचारां मैं थोड़े सामने रख रहा हां, अपने तरफों एक अक्षर भी नहीं, एक शब्द भी नहीं। लीला परशोत्तम, जिंदगी सारी मुस्कुरांदी हुई, उस तरह की मर्यादा जो जीवन नूं रुला के रख देवे, اور خشک سالی تے بنجر بنا دے وہ کوڑیاں مریادا کر دیتی. سوال یہ مریادا منک لئی ہے کہ منک مریادا لئی ہے؟ مریادا دے اتوں منک نو قربان کرو گے یا منک دے اتے مریادا قربان کرو گے؟ سری کرشن نے چون کی تھی جتھے دوہاں نو چڑن دی گل آوے اتھے میں منک نو بچاواں گا مریادا نو قربان کر دیاں گا. مریادا تے اے ہے سچ بولنا ہے, پر جو میں جھوٹ بول کے بھی پانڈواں نو جتانا ہوئے تے جتاواں گا. انہیں جھوٹ بولے میدان جنگ وچ اشوتھاما ہاتھو اشوتھاما مر گیا. یدھشٹر نو کہ مریادا تے یہ ہے پرم پرکھ سچ بولے, اصول تے یہ ہے پرمپرا تے یہ ہے. کہن لگے نہیں, اگر اس مریادا وچ پانڈو مردن تے پانڈواں دا مرنا مظلوم دا مرنا ہے, پانڈواں دا مرنا سچ دا مرنا ہے, پانڈواں دا مرنا انصاف دا مرنا ہو جائے گا. انہاں دی موت مینوں قبول نہیں. میں جھوٹ بھی بول رہا بولے اور میں عرض کراں ساری زندگی دا ادھین کرو مطالعہ کرو تمہیں مریادا کدھر نہیں ملے گی. جو جو میں جوڑ چلی چندراول کان کشن جادم بھیا پار جات گوپیلے آیا وندرا بن میں رنگ گیا. ہوں جس طرح دے ڈھنگ نال چھل کے چندراول نو لیندا گیا چچیری بھن سی رادا دی اور اتوں مریادا نو سامنے رکھی اے کم بھل کے بھی رام نہیں کر سکتے, کرشن کر سکتا رام نہیں کر سکتا. سبھدرا ہرن جس ڈھنگ نال مدد کی تھی کرشن نے سبھدرا دے ہرن دے اے رام نہیں کر سکتے. تو جب سری کرشن تے کوئی انگل اٹھاندا سی کہن لگے سب کچھ لے جائے, اگر ہردا شدھ ہے تو جو کچھ بھی ہے سب شدھ ہے, اگر ہردا اشدھ ہے تو جو کچھ بھی ہے پھر وہ اشدھ ہے. یہ جو ایک گاتھا ہے مختصر وہ بھی میں کہہ دیا تو پھر میں اگے چلا. کہندے نے سخیاں سری کرشن دیاں جمنا تو پار جا کے درباشا رشی نو بھوجن کرانا چاہدیاں سن, پر جمنا اس دن چڑی ہوئی بڑی زور دی. پار جانا بڑا اوکھا او زمانہ جب پل نہیں آتے سن, لوگ تیر کے پار کرتے سن, انج لنگ کے پار کرتے سن یا نوکا. تے چڑی ہوئی اتنی جمنا نہ نوکا چل سکے تے نہ انج لنگ کے بندہ پار کر سکتا سی. تے گئیاں سری کرشن جی پاس بھائی درباشا رشی نو بھوجن ضرور چکانا ہے تے کی کریے. تے ساریاں سکھیاں کول بھوجن دے پروسے تھال. سری کرشن کہن لگے جا کے جمنا دے گوں فریاد کرو, ہے جمنا جے درباشا رشی نرا ہاری ہے جے کرشن جتی ہے تے توں سانو رستہ دے دے. گاتھا ہے تے من جمنا نے رستہ دے دیتا تے ساری سکھیاں کول جڑے تھال سن نہ بھوجن دے درباشا سارے ہی کھا گیا. حیران ہو گئے اتنا کھا کے یہ نراہاری ہے تے سو سو سکھیاں پتنیاں کہنے 16,000 پٹنانیاں سن سری کرشن دی. اسی تے ایویں محمد صاحب تے الزام لانے ہوتی 10 پتنیاں سن سری کرشن دیا 16,000 پٹنانیاں نے. میرے خیال ساری متھرا انہوں نے پٹنانیاں ہی سن. انج لگتا ہے پڑھیا پہ اسی متھرا حقیقت ہے. یہ تو گاتھا ہے پرانک گاتھا والا ہے. تو میں ایک ایک اکھر تھوں پڑھ کے سنا رہا ہوں, اپنی طرف ایک شبد بھی جوڑ نہیں رہا. 16,000 پٹرانیاں بھائی جی کرشن جتی ہے تو رستہ دے دے, درباشا نرا ہاری ہے تو رستہ دے دے. مل گیا رستہ تو ہوں آخر پرشن بھی انہوں سکھیاں نے درباشا تے کیتا بھی تسی نراہاری تے 16 تھل بھوجن دے چھک گئے سڈے تے, کرشن جتی تے آنند پٹرانیاں اس دیا. گل سمجھ چ نہیں آئی تو درباشا نے کہہ دیتا بھوجن دی اچھا نہ ہوئے تے بھوجن کیتا جائے نراہاری, گرس دی اچھا نہیں ہے تے گرس دے چ پرورت ہویا جائے فرض دی پورتی لئی تو جتی. وہ نرچت نے میں نرچت ہاں اس واسطے وہ جتی ہے میں نراہاری ہوں. मैं सारा दिन भोजन नू याद नहीं करता, भजन करता। भोजन मिल गया तो ठीक, ना मिले तो ठीक, मैं निराहारी हूं। गल सखियां दी कुछ समझ च आई, पर गुस्ताखी माफ। बाद विच पैरोकार जो कृष्ण दे पैदा होए तो उन्होंने सोचा नच टप के कोई भगवान हो सकता है, तो शायद नच टप के कोई भगत भी हो सकता है। तो ब्राह्मणा ने तौर तरीके चलाए, नचो टपो, मंदिर नाच गाने दे अखाड़े बनता है। जे कृष्ण नाल सखियां दे नृत कर सकता है तो हुण मंदिरां विच देवदासियां चाहीदियां ने, तो देवदासियां दे अखाड़े बन गए मंदिर। अज भी बहुत सारे मंदिर देवदासियां दे अखाड़े बने हुए हैं, खास करके तमिलनाडु, कर्नाटका ते आंध्रा, थोड़ा जिहा महाराष्ट्र का हिस्सा। आवाज उठ गई है प्रथा खत्म होनी चाहिए। मंदिर दुराचार दे अड्डे बन गए, गंदगी दे अखाड़े बन गए, और मंदिरां विच ये गंदगी हजारां साल तो देखी गई। रूहे जमीन विच इको एक हिंदुस्तान विच पावन पवित्र मंदिर सी और है हरिमंदर साहब, उहदे नाल भी इन्होंने गंदगी जोड़न की कोशिश की थी। भई इत्थे नगन बीबियां मिलियां, कौन दसे तुसीं नंगे हो ते बीबियां की नग्नता का जिक्र कर दे, नंगे ते तुसीं हो। हकीकत यह है, असलीयत यह है, सच्चाई यह है। इत्थे कोई देवदासियां की प्रथा नहीं है, जिथे देवदासियां की प्रथा है यह सिलसिला उत्थे वेखो जाके और खुले रूप में मौजूद है। यह सिलसिला कोरनार के मंदिर देखो, खजुराहे के मंदिर देखो, चित्रां विच देख लो, मूर्तियां विच देख लो, इत्थे नहीं है। इत्थे ते केवल सिफ तो सलाह है हरी दी, इस वास्ते हरी का मंदिर है। मैं फिर अर्ज करा तेनू बहुता स्वर्ण मंदिर ते गोल्डन टैंपल ना आख्या करो, हरी का मंदिर यह तो है ही हरी मंदिर। महाराजा रणजीत सिंह ने सोना लवाया तो तुसी स्वर्ण मंदिर आखो, तो सोने का मंदिर सिर्फ सोने का मंदिर नहीं, हरी का मंदिर है, यह गुरु का मंदिर है। पुराना ना है हरी मंदिर, यह हरी का दरबार है, दरबार साहब है। निरा अपनी रसना दे इस गोल्डन टैंपल, गोल्डन टैंपल करके ना चढ़ाओ, स्वर्ण मंदिर स्वर्ण मंदिर। यह कोई सोने की महिमा नहीं, यह हरी की महिमा है। कवि ग्वाल जब इत्थे आया ना, कवि ग्वाल गुरु अर्जन देव जी महाराज का समकाली होया, दर्शन करने तो बाद उस ग्वाल कवि ने जो हरिमंदर साहब के संबंध छंद लिखिया वो मैं तुहानू सरवण करावा। वो कहिंदा है, राजे सुर ऊहां तो इहां साधु सुर राजे सदा, सुदा है ऊहां तो इहां सुदा सर दर्श है। बैकुंठ ते दरबार साहब, बैकुंठ ते हरिमंदर, दोवां नू सामने रख के कंपेयर करता है, मुकाबला करता है। कहिंदा है बैकुंठ दे च देवते विराजदे ने, ते ए ऐसा है इत्थे सिर्फ देवते नहीं, देवते भी नहीं ते साधु भी ने, साधना करन वाले भी है ना ते ज्ञानवान भी है ने। राजे सुर ऊहां तो इहां साधु सुर राजे सदा, सुधा है ऊहां तो इहां सुधा सर दर्स है। सुने बैकुंठ दे च देवतियां कोल अमृत का कुंभ है, ग्वाल कहना होवे पे इतने अमृत का सरोवर है, तो कुंभ ही है ना। सुधा है हुआ तो इहां सुधा सर दर्श है, पान किए वांके होत अमर सो मरुं के, जीवन मुकत ये सबको बरस है। ऊ जिहड़ा बैकुंठ विच अमृत है ते कुंभ विच जिहड़ा पी लवे वो मरदा नहीं, पर यह अमृत जो छक लवे मरण का भय नहीं रहता, जीवन मुक्त हो जाता है। जीवन मुक्त ये सब को परस है। ग्वाल कवि योगिन को दुर्लभ कहा है वो, वह अमृत जिहड़ा देवत्यां दा है सिर्फ योगियां लई है, त्यागियां लई है। ग्वाल कवि योगिन को दुर्लभ कहा है वो, योगी भोगी दोवन को होत इहां हर्ष है, ये योगियां लई भी है भोगियां लई है। ग्वाल कवि योगिन को दुर्लभ कहा है वो, योगी भोगी दोवन को होत इहां हर्ष है। उमा हरि मंदिर इया हरी गुरु मंदिर या ते गुरपुर सुरपुर ते सरस है। कवि ग्वाल कहने अगर मैनू कोई चुनन वास्ते कहे तू बैकुंठ चुनना है कि ए गुरु की नगरी नू चुनना है, तो कहिंदा बैकुंठ दे ते सिर्फ हरी दा ही मंदिर है ना, इत्थे हरी दा भी मंदिर ते गुरु दा भी मंदिर। या ते गुरपुर सुरपुर ते सरस है, इस वास्ते देवतियां दे मंडल दे नालों गुरु की पूरी महान है। इत्थे हरी दा मंदिर है, इत्थे गुरु दा मंदिर है, इत्थे साधु बैठे ने, इत्थे ज्ञानी बैठे ने, इत्थे अमृत दा सरोवर है। कवि ग्वाल कहिंदे ने ऐ परमात्मा मैं तेरी बनाई हुई बैकुंठ तो भी जो है इस तों कुर्बान करदा, इतनी महान है, मैं इस दी चोण करदा। तो खिमा करनी देवदासियां नाल अपवित्र होए हिंदुस्तान दे बेशतर मंदिर, नाच गाणियां दे अखाड़े बने हुए बेशतर मंदिर, पखंड ते तरह तरह दे डिंब दे बने हुए ए मंदिर। अकाली दे मंदिर सवेरे रोज संडा या बकरा कट के भेज करो ते खून नाल ताली काली नूं तिलक दिओ। मैं तीन दिन लगातार गया, पहली दफा जब कलकत्ते गया सी मंदिर देखण, तीन दिन मैं रोज गया। सवेरे कथा ते लाया मैं अपने नाल दे साथी नूं, भावें संगतां बड़ियां औखियां होईयां ते संगतां नूं बाद च पता चले इत्थे काली दे मंदिर नस जांदा सवेरे सवेरे, ते मैं अपने ढंग नाल चला जावां। शिकंजा उन्होंने एक बनाया होया मूर्ति दे सामने, ते शिकंजे च पुन्ने वाले दिन ते संडे नूं कहिंदे ने संडा कटदे ने रोज बकरा कटदे, ते उत्थे ओह खड़े होके जो मंत्र मंत्र पढ़दे सन ते जो सारी पूजा प्रतिष्ठा करदे सन, मैं ओह देखण दो तीन दिन लगातार गया। जैसे शिकंजे च पाके बकरे नूं वढदे ने फिर ओह खून दे तिलक जिहड़े जिन्ने यात्रु आए हुंदे ने दर्शनार्थी उन्हां दे मत्थिआं ते लांदे ने, अंदर मूर्तियां नूं लांदे ने, फिर उस बकरे का मांस उस मंदिर प्रसाद के रूप में तोल तोल के मुल दिता जाता है, प्रसाद है प्रसाद मुल दिता जाएगा। तो मैं तीन दिन लगातार देख के ना तो क्या करनी उन्हें सोच लिया कि मेरे ये बड़े श्रद्धालु ने बड़े भगत ने तीन दिन दे आ रहे हैं काफी देर दे इतने बैठे रहेंगे। तो मैं कह लगे सरदार जी आपका इस मंदिर के संबंध में क्या भाव है। मैंने कहा बहुत अच्छा बूचड़खाना है, बहुत अच्छा बहुत अच्छा, ऐसा और कहीं नहीं है, मैंने कहीं नहीं देखा, बहुत अच्छा पावन पवित्र ढंग से ये बूचड़खाना बनाया गया है। इसको मंदिर कौन कहेगा, यहां ना भजन ना बंदगी, खून के तिलक लगाए जाते हैं और यही खून का प्रसाद बांटा जाता है, और क्या है यहां। हकीकत है भैरो है उन्हों शराब पिलाओ भैरो दे मंदर, कहने ने यह बर्फ ही नहीं खांदा, कड़ा प्रसाद है तो शराब पींदा, पेट करो शराब। पुजारियां ने आप शराब पीनी सी भैरो नूं अगे कीता, पुजारियां ने आप संडे खाने सन काली नूं अगे कीता, हकीकत इतनी। पुजारियां ने आप नाच वेखना सी तो कृष्ण दी रास नूं अगे कीता, ते पुजारियां ने आप भ्रष्ट होना सी क्षमा करनी कृष्ण नूं अगे कीता, ते इंज मंदर भ्रष्ट हो गए सारे दे सारे, निजाम भ्रष्ट होया और पुजारी तबके तो होया। उनते गुरु घर देच ग्रंथी सिंह कहंदे ने गुरु ग्रंथ साहब जी महाराज की पूजा प्रतिष्ठा करन वाले नो, पर किसे वक्त एक दरबार साहब देच हरिमंदर साहब की जो पूजा करते सन उन्होंने ग्रंथी सिंह नहीं कहंदे सन पुजारी कहंदे सन, कुछ समा ए रौरी पी रही है पुजारी। गुरु तेग बहादुर साहब जी महाराज दर्शन करना है गुरु तेग बहादुर साहब, ते पुजारियां ने बूहे बंद कर दिते, ते आखिया नहीं गुरु तुसी अंदर नहीं आ सकते। पुजारियों ने अपनी बड़ी महिमा बनाई हुई सी, बड़ी महिमा बड़ी प्रतिष्ठा, ते उन्हां नूं डर पै गया इस मंदिर का मालिक आ गया ते साड़ी केड़ी गल लैनी, मालिक नूं बाहर ही रखो, आप मालिक बने रहो, कड्डो मालिक नूं बाहर। इस पुचारी तबके के उत्ते पुराना एक बहुत वड्डा इल्जाम है गुरु तेग बहादुर साहब नूं अंदर नहीं दाखल होने दिता। वो जिहड़ा गुरुद्वारा तुसीं देखदे हो थड़ा साहब, सतगुरु नूं इत्थे बैठना पिया, अंदर नहीं जा सकते। तो मैं जो प्राचीन इतिहासक ग्रंथां विच पंक्तियां पढ़ियां गुरु तेग बहादुर साहब जी की रसना तो यह बोल निकले, औखे ना होना ਇਹ ਮਸੰਦ ਜੋ ਅੰਮ੍ਰਿਤ ਸਰੀਏ ਕ੍ਰਿਸ਼ਨ ਅਗਨ ਕੇ ਅੰਦਰ ਸੜੀਏ, ਪੰਕਤੀ ਇੰਝ ਹੈ, ਉਸ ਤਰੀਕੇ ਨਾਲ ਨਹੀਂ ਹੈ ਜਿਹੜੀ ਆਮ ਕਹਿੰਦੇ ਨੇ ਅੰਮ੍ਰਿਤ ਸਰੀਏ ਅੰਦਰ ਸੜੀ, ਇਸ ਤਰ੍ਹਾਂ ਦੀ ਗੱਲ ਨਹੀਂ ਹੈ। ਇਸ ਤਰ੍ਹਾਂ ਦੀ ਕੋਈ ਗੱਲ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਸਾਹਿਬ ਨੇ ਨਹੀਂ ਆਖੀ। ਭਗਤਾਂ ਦੀ ਨਗਰੀ, ਸਾਧੂਆਂ ਦੀ ਨਗਰੀ, ਗਿਆਨੀਆਂ ਦੀ ਨਗਰੀ, ਇਹ ਸ਼ਬਦ ਕਿੰਨਾ ਨਹੀਂ ਵਰਤੇ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਸਾਹਿਬ ਨੇ। ਇਹ ਮਸੰਦ ਜੋ ਅੰਮ੍ਰਿਤ ਸਰੀਏ, ਇਹ ਜਿਹੜਾ ਪੁਜਾਰੀ ਤਬਕਾ ਅੰਮ੍ਰਿਤਸਰ ਦਾ ਹੈ, ਇਹ ਜਿਹੜਾ ਮਸੰਦ ਤਬਕਾ ਅੰਮ੍ਰਿਤਸਰ ਦਾ ਹੈ, ਇਹ ਮਸੰਦ ਜੋ ਅੰਮ੍ਰਿਤ ਸਰੀਏ ਤ੍ਰਿਸ਼ਨ ਅਗਨ ਕੇ ਅੰਤਰ ਸਰੀਏ, ਇਹ ਤੇ ਤ੍ਰਿਸ਼ਨਾ ਦੀ ਅੱਗ ਦੇ ਵਿੱਚ ਜਲਦੇ ਹੀ ਰਹਿਣਗੇ, ਜਲਦੇ ਹੀ ਰਹਿਣਗੇ। ਤ੍ਰਿਸ਼ਨਾ ਹੀ ਪ੍ਰਧਾਨ, ਮਾਇਆ ਹੀ ਪ੍ਰਧਾਨ ਇਹਨਾਂ ਲਈ, ਹੋਰ ਕੁਛ ਨਹੀਂ। ਗੁਰੂ ਕੌਮ ਦੇਸ਼ ਧਰਮ ਕੁਛ ਵੀ ਨਹੀਂ ਹੈ। ਇਹ ਮਸੰਦ ਜੋ ਅੰਮ੍ਰਿਤ ਸਰੀਏ ਤ੍ਰਿਸ਼ਨ ਅਗਨ ਕੇ ਅੰਤਰ ਸਰੀਏ, ਕਹਿੰਦੇ ਨੇ ਇੱਕ ਵਰ ਵੀ ਦੇ ਗਏ, ਮਾਈਆਂ ਰੱਬ ਰਜਾਈਆਂ। ਇਹ ਵੀ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਸਾਹਿਬ ਦੀ ਰਚਨਾ ਤੋਂ ਨਿਕਲਿਆ। ਤੇ ਮੈਂ ਦੇਖਦਾ ਜਿਸ ਢੰਗ ਦੀ ਸੇਵਾ ਇੱਥੋਂ ਦੀਆਂ ਬੀਬੀਆਂ ਕਰ ਲੈਂਦੀਆਂ ਨੇ, ਇਹਦੇ ਸਪਸ਼ਟ ਰੂਪ ਦੇ ਵਿੱਚ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਸਾਹਿਬ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਮੈਨੂੰ ਵਰ ਦਿਖਾਈ ਦਿੰਦਾ। ਪਰ ਗੁਸਤਾਖੀ ਮਾਫ, ਮਸੰਦ ਟੋਲੇ ਨੂੰ ਕਦੀ ਕਦੀ ਵੇਖ ਕੇ, ਉਹਨਾਂ ਦੀ ਈਰਖਾ ਨੂੰ ਵੇਖ ਕੇ, ਤੇ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਸਾਹਿਬ ਜੀ ਦੇ ਇਹ ਬੋਲ ਵੀ ਯਾਦ ਆ ਜਾਂਦੇ ਨੇ, ਇਹ ਮਸੰਦ ਜੋ ਅੰਮ੍ਰਿਤ ਸਰੀਏ ਕ੍ਰਿਸ਼ਨ ਅਗਨ ਕੇ ਅੰਤਰ ਸਰੀਏ। ਆਹ ਵੀ ਹਕੀਕਤ ਉਜਾਗਰ ਹੋ ਜਾਂਦੀ ਹੈ, ਆਹ ਵੀ ਬੜੀ ਗੱਲ ਸਾਹਮਣੇ ਆ ਜਾਂਦੀ ਹੈ। ਗੁਰੂਦੇਵ ਦੇ ਬੋਲ ਇੱਕ ਪਾਠੀ ਦੀ ਤਰ੍ਹਾਂ ਪੜ੍ਹ ਕੇ ਮੈਂ ਤੁਹਾਨੂੰ ਸੁਣਾਇਆ। ਤੋ ਪੁਜਾਰੀਆਂ ਨੇ ਕ੍ਰਿਸ਼ਨ ਜੀ ਦੀ ਰੂਪ ਰੇਖਾ ਇਤਨੀ ਵਿਗਾੜੀ, ਰਾਸਾਂ ਰਚ ਰਚ ਕੇ, ਲੀਲਾ ਮੰਦਰਾਂ ਵਿੱਚ ਰਚ ਰਚ ਕੇ ਮੰਦਰਾਂ ਨੂੰ ਨਾਚ ਗਾਣਿਆਂ ਦਾ ਅਖਾੜਾ ਬਣਾ ਦਿੱਤਾ, ਕੁੰਭੀ ਨਰਕ ਬਣਾ ਦਿੱਤਾ। ਕਿਧਰੋਂ ਭੈਰੋ ਦੀ ਮੂਰਤੀ ਰੱਖੋ ਪਿਲਾਓ ਸ਼ਰਾਬ, ਕਿਧਰੇ ਕਾਲੀ ਦੀ ਮੂਰਤੀ ਰੱਖੋ ਅੱਗੋਂ ਸੰਡੇ ਭੇਟ ਕਰੋ। ਨਿਰਤ ਗਾਇਨ ਤਰ੍ਹਾਂ ਤਰ੍ਹਾਂ ਦੇ ਛਲ ਤੇ ਕਪਟ ਮੰਦਰਾਂ ਵਿੱਚ ਇਕੱਠੇ। ਤਾਂ ਫਿਰ ਮੈਂ ਕਰਨੀ, ਇੱਕ ਹੋਰ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਆਇਆ ਅੱਜ ਤੋਂ ਗਲਬਨ 2500 ਸਾਲ ਪਹਿਲੇ। ਉਹਨਾਂ ਨੇ ਰਾਮ ਦੀ ਮਰਿਆਦਾ ਦੀ ਤੇ ਭਰਪੂਰ ਕਿਸੇ ਹੱਦ ਤੱਕ ਨਿੰਦਾ ਕੀਤੀ, ਪਰੇ ਸੁੱਟਿਆ, ਪਰ ਕ੍ਰਿਸ਼ਨ ਦੀ ਲੀਲਾ ਨੂੰ ਵੀ ਤਿਲਾਂਜਲੀ ਦੇ ਦਿੱਤੀ। ਆਖਿਆ ਨਹੀਂ, ਇਹ ਲੀਲਾ ਵੀ ਨਹੀਂ ਚਾਹੀਦੀ ਜੋ ਬੰਦੇ ਨੂੰ ਦੁਰਾਚਾਰੀ ਬਣਾ ਦੇਵੇ, ਇਹ ਮਰਿਆਦਾ ਵੀ ਨਹੀਂ ਚਾਹੀਦੀ ਜੋ ਬੰਦੇ ਨੂੰ ਜ਼ਾਰੋ ਜ਼ਾਰੋਂ ਤੇ ਮਜਬੂਰ ਕਰ ਦੇਵੇ। ਕਹਿੰਦੇ ਕਾਨੂੰਨ ਹੈ ਜੀ, ਕਾਨੂੰਨ ਹੈ, ਕਾਨੂੰਨ ਜੋ ਤੋੜੇਗਾ ਉਹਦੇ ਨਾਲ ਇਹ ਹੋਵੇਗਾ। ਪਰ ਸਵਾਲ ਇਹ ਪੈਦਾ ਹੁੰਦਾ, ਕੋਈ ਕਿਉਂ ਮਜਬੂਰ ਹੋਇਆ ਕਾਨੂੰਨ ਤੋੜਨ ਤੇ? ਸੋਚੋ ਤੇ ਸਹੀ, ਕਾਨੂੰਨ ਬੰਦੇ ਦੀ ਹਿਫਾਜ਼ਤ ਲਈ ਬਣਾਇਆ, ਤੇ ਕਾਨੂੰਨ ਹੀ ਬੰਦਿਆਂ ਨੂੰ ਮਾਰਨ ਲੱਗਦਾ, ਫਿਰ ਬੰਦਾ ਕੀ ਕਰੇਗਾ? ਫਿਰ ਮਨੁੱਖ ਕੀ ਕਰੇਗਾ? ਕਾਨੂੰਨ ਤੇ ਹੁੰਦਾ ਹੈ ਮਨੁੱਖ ਦੀ ਹਿਫਾਜ਼ਤ ਲਈ, ਮਨੁੱਖ ਦੀ ਇੱਜ਼ਤ ਦੀ ਹਿਫਾਜ਼ਤ ਲਈ, ਮਨੁੱਖ ਦੀ ਸੰਪਦਾ ਦੀ ਹਿਫਾਜ਼ਤ ਲਈ, ਮਨੁੱਖ ਦੀ ਮਾਣ ਮਰਿਆਦਾ ਦੀ ਹਿਫਾਜ਼ਤ ਲਈ। ਕਾਨੂੰਨ ਤੇ ਹੁੰਦਾ ਇਸ ਲਈ ਅਗਲੇ ਦਾ ਹੱਕ ਉਸ ਨੂੰ ਪ੍ਰਾਪਤ ਹੋਵੇ, ਤੇ ਕਾਨੂੰਨ ਹੱਕ ਖੋਣ ਲੱਗ ਪਏ, ਕਾਨੂੰਨ ਹੀ ਬੇਇੱਜ਼ਤ ਕਰਨ ਲੱਗ ਪਏ, ਕਾਨੂੰਨ ਹੀ ਮਾਰਨ ਲੱਗ ਪਏ। ਤਾਂ ਫਿਰ ਮਜਬੂਰਨ ਮਨੁੱਖ ਉਸ ਕਾਨੂੰਨ ਨੂੰ ਮਾਰਨ ਲੱਗ ਪੈਂਦਾ ਹੈ ਜਿਹੜਾ ਕਾਨੂੰਨ ਉਸ ਨੂੰ ਮਾਰੇ, ਮਜਬੂਰੀ ਹੋ ਜਾਂਦੀ ਹੈ, ਇਹ ਉਸਦੀ ਮਜਬੂਰੀ ਹੋ ਜਾਂਦੀ ਹੈ। ਤੋ ਦੂਰ ਦ੍ਰਿਸ਼ਟੀ ਨਾਲ ਮਹਾਤਮਾ ਬੁੱਧ ਨੇ ਦੇਖਿਆ, ਥੋੜੇ ਰੂਪ ਵਿੱਚ ਰਾਮ ਦੀ ਮਰਿਆਦਾ ਨੂੰ ਮੰਨਿਆ ਜਾ ਰਿਹਾ ਸੀ, ਕ੍ਰਿਸ਼ਨ ਦੀ ਲੀਲਾ ਦਾ ਬੜਾ ਜ਼ੋਰ ਸ਼ੋਰ ਸੀ, ਤਾਂ ਆਗਮਨ ਹੋਇਆ ਮਹਾਤਮਾ ਬੁੱਧ ਦਾ। ਉਹਨਾਂ ਨੇ ਇਹਨਾਂ ਦੋਵੇਂ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ਾਂ ਦਾ ਜੋ ਅਸਰ ਸੀ ਇਸ ਦੇਸ਼ ਵਿੱਚ ਖਤਮ ਕਰਨ ਦੀ ਕੋਸ਼ਿਸ਼ ਕੀਤੀ, ਵੀ ਕ੍ਰਿਸ਼ਨ ਦੀ ਲੀਲਾ ਨੇ ਭ੍ਰਸ਼ਟ ਤੇ ਦੁਰਾਚਾਰੀ ਬਣਾ ਦਿੱਤਾ, ਰਾਮ ਦੀ ਮਰਿਆਦਾ ਨੇ ਮਰਿਆਦਾ ਇਤਨੀ ਕਰੜੀ ਕਰ ਦਿੱਤੀ ਜ਼ਿੰਦਗੀ ਨਰਕ ਬਣ ਕੇ ਰਹਿ ਗਈ, ਦੋਜ਼ਖ ਬਣ ਕੇ ਰਹਿ ਗਈ। ਸ਼ੂਦਰ ਵਾਸਤੇ ਕੋਈ ਜਗ੍ਹਾ ਨਹੀਂ, ਇਸਤਰੀ ਵਾਸਤੇ ਕੋਈ ਜਗ੍ਹਾ ਨਹੀਂ, ਜਿੱਥੇ ਬਾਲਮੀਕੀ ਰਾਮਾਇਣ ਦੇ ਸੰਦੂਕ ਨਾਮ ਦੇ ਜੀਵਰ ਦੇ ਬਾਰੇ ਲਿਖਿਆ ਉਹਨੂੰ ਫਾਂਸੀ ਤੇ ਚਾੜ ਦਿੱਤਾ ਗਿਆ, ਸ਼ੀਸ਼ਾ ਪਿਘਲਾ ਕੇ ਮਾਰ ਦਿੱਤਾ ਗਿਆ, ਉੱਥੇ ਤੁਲਸੀ ਰਾਮਾਇਣ ਦੇ ਵਿੱਚ ਤੁਲਸੀ ਇੰਝ ਕਹਿੰਦਾ, ਡੋਰ ਗਵਾਰ ਸ਼ੂਦਰ ਪਸ਼ੂ ਨਾਰੀ ਇਹ ਪਾਚੋ ਤਾੜਨ ਹਿਤਕਾਰੀ। ਇਹਨਾਂ ਪੰਜਾਂ ਨੂੰ ਤਾੜਦੇ ਰਹੋ, ਮਾਰਦੇ ਰਹੋ, ਕਿਹੜੇ? ਸ਼ੂਦਰ, ਢੋਰ, ਢੋਲ, ਨਾ ਮਾਰੀਏ ਤੇ ਬੋਲ ਨਹੀਂ, ਸ਼ੂਦਰ ਨੂੰ ਮਾਰੋ, ਨਾਰੀ ਨੂੰ ਮਾਰੋ, ਗਵਾਰ ਨੂੰ ਮਾਰੋ, ਪਸ਼ੂ ਨੂੰ ਮਾਰੋ, ਤਾਂ ਹੀ ਠੀਕ ਰਹਿੰਦੇ ਨੇ, ਉਂਝ ਨਹੀਂ। ਤਾੜਦੇ ਰਹੋ, ਮਾਰਦੇ ਰਹੋ, ਕੁੱਟਦੇ ਰਹੋ। ਸ਼ੂਦਰਾਂ ਨੇ ਤਾਂ ਹੁਣ ਬਗਾਵਤ ਕਰ ਦਿੱਤੀ, ਇਹ ਬੋਲ ਸਾਨੂੰ ਪ੍ਰਵਾਨ ਨਹੀਂ। ਤੇ ਇਸਤਰੀਆਂ ਅਜੇ ਵੀ ਸ਼ੌਕ ਨਾਲ ਘਰ ਘਰ ਵਿੱਚ ਰਾਮਾਇਣ ਇਹ ਹੀ ਪੜੀ ਜਾ ਰਹੀਆਂ, ਢੋਰ ਗਵਾਰ ਸ਼ੂਦਰ ਪਸ਼ੂ ਨਾਰੀ ਇਹ ਪਾਚੋ ਤਾੜਨ ਹਿਤਕਾਰੀ। ਤੇ ਪਤੀ ਮਾਰੇ ਕੁੱਟੇ ਤੇ ਤਾੜਨਾ ਕਰੇ ਤੇ ਇਹਨਾਂ ਨੂੰ ਗਿਲਾ ਵੀ ਨਹੀਂ ਕਰਨਾ ਚਾਹੀਦਾ। ਆਪ ਹੀ ਪੜਦੀਆਂ ਪਈਆਂ ਹੋਈ, ਬੜੀ ਸ਼ਰਧਾ ਨਾਲ ਪੜ ਰਹੀਆਂ ਹੋ, ਇਸ ਸਲੋਕ ਨੂੰ ਬੜੀ ਸ਼ਰਧਾ ਨਾਲ ਤੁਸੀਂ ਪੜ ਰਹੀਆਂ, ਥਾਂ ਥਾਂ ਤੇ ਪੜਿਆ ਜਾ ਰਿਹਾ। ਖੈਰ, ਮੁਖਤਸਰ ਜੋ ਹੈ ਮੈਂ ਅਰਜ਼ ਕਰਾਂ, ਰਾਮ ਦੀ ਖੁਸ਼ਕ ਮਰਿਆਦਾ ਤੇ ਦੁਰਾਚਾਰ ਵਿੱਚ ਸਮੁੱਚੇ ਦੇਸ਼ ਦੀ ਲਪਟੀ ਹੋਈ ਜਿਹੜੀ ਲੀਲਾ ਸੀ ਰਾਸ ਲੀਲਾ ਇਹਦੀਆਂ ਧਜੀਆਂ ਉਡਾਈਆਂ ਮਹਾਤਮਾ ਬੁੱਧ ਨੇ ਆਖਿਆ ਨਹੀਂ ਤੇ ਨਹੀਂ ਪ੍ਰਵਾਨ ਰਾਮ ਦੀ ਉਹ ਮਰਿਆਦਾ ਮੈਨੂੰ ਪ੍ਰਵਾਨ ਨਹੀਂ ਜਿੱਥੇ ਸ਼ੂਦਰ ਭਜਨ ਬੰਦਗੀ ਨਾ ਕਰ ਸਕੇ ਰਾਮ ਦੀ ਇਹ ਮਰਿਆਦਾ ਵੀ ਮੈਨੂੰ ਪ੍ਰਵਾਨ ਨਹੀਂ ਕਿ ਇਸਤਰੀ ਅਗਰ ਕੋਈ ਨਾਚਣ ਲਾਵੇ ਤਾਂ ਉਹਨੂੰ ਘਰੋਂ ਕੱਢ ਦੇ ਔਰ ਉਹ ਆਪਣੇ ਬੱਚਿਆਂ ਨੂੰ ਇੱਕ ਆਸ਼ਰਮ ਦੇ ਜਨਮ ਦੇ ਤੇ ਬੱਚੇ ਯਤੀਮਾਂ ਦੀ ਤਰ੍ਹਾਂ ਪਲਣ ਲਾਵਾਰਸ ਪਿਓ ਦੇ ਹੁੰਦਿਆਂ ਮਹਾਤਮਾ ਬੁੱਧ ਦੇ ਅੰਦਰ ਇਤਨੀ ਦਇਆ ਕਠੋਰਤਾ ਤੇ ਕਰ ਨਹੀਂ ਸਕਦੇ ਸਨ ਤੇ ਇਤਨਾ ਸੰਜਮ ਤੇ ਭ੍ਰਸ਼ਟ ਲੀਲਾ ਵੀ ਉਹਨਾਂ ਨੂੰ ਨਹੀਂ ਚਾਹੀਦੀ ਸੀ ਇੱਕ ਨਵੀਂ ਜ਼ਿੰਦਗੀ ਦਾ ਆਗਾਜ਼ ਹੋਇਆ ਤੇ ਇਹਦੀ ਲਪੇਟ ਵਿੱਚ ਵੀ ਬੜੀ ਦੁਨੀਆ ਆਈ ਇਸ ਦੇਸ਼ ਦੀ ਬੋਧੀ ਬਣਨਾ ਲੋਕੀ ਫਖਰ ਮਹਿਸੂਸ ਕਰਨ ਲੱਗਦਾ ਔਰ ਥਾਂ ਥਾਂ ਦੇ ਉੱਤੇ ਬੋਧੀਆਂ ਦੀ ਜਮਾਤ ਖੜੀ ਹੋ ਗਈ ਬੋਧਕ ਬੋਧ ਗਿਆਨ ਚਾਹੀਦਾ ਬੁੱਧ ਆਪਣੀ ਬੁੱਧੀ ਦਾ ਇਤਨਾ ਪ੍ਰਯੋਗ ਕਰੋ ਕਿ ਕਦਮ ਕਿਸੇ ਥਾਂ ਤੇ ਵੀ ਗਲਤ ਨਾ ਪੁੱਟਿਆ ਜਾਵੇ ਹੱਥ ਕੁਛ ਵੀ ਗਲਤ ਨਾ ਕਰੋ ਹਰ ਵਕਤ ਬੁੱਧ ਦਾ ਇਸਤੇਮਾਲ ਕਰੋ ਹੱਥ ਨੂੰ ਜਦੋਂ ਵਰਤੋਂ ਤਾਂ ਹੱਥ ਦੀ ਵਰਤੋਂ ਤੋਂ ਪਹਿਲੇ ਬੁੱਧੀ ਦੀ ਵਰਤੋਂ ਕਰੋ ਪੈਰਾਂ ਦੀ ਪਹਿਲੇ ਵਰਤੋਂ ਬਾਅਦ ਵਿੱਚ ਕਰੋ ਉਸ ਤੋਂ ਪੇਸ਼ਤਰ ਬੁੱਧੀ ਦੀ ਵਰਤੋਂ ਕਰ ਲਓ ਜ਼ਬਾਨ ਨੂੰ ਵਰਤਣ ਲੱਗਿਆਂ ਪਹਿਲੇ ਬੁੱਧ ਦੀ ਵਰਤੋਂ ਕਰ ਲਓ ਜ਼ਬਾਨ ਗਲਤ ਨਾ ਬੋਲੇ ਪੈਰ ਗਲਤ ਨਾ ਚੱਲਣ ਗਲਤ ਨਾ ਕਰਨ ਇਸ ਤਰੀਕੇ ਨਾਲ ਬੌਧਕ ਤਲ ਦੇ ਉੱਤੇ ਜ਼ਿੰਦਗੀ ਬਤੀਤ ਕਰੋ ਤਾਂ ਆਪ ਦਾ ਨਾਮ ਮਹਾਤਮਾ
1: ਪਰ ਅਗਿਆਰਾਂ ਦੀ ਮਹਿਫਿਲ ਦੇ ਵਿੱਚ ਧੋਖੇਬਾਜ਼ਾਂ ਦੀ ਮਹਿਫਿਲ ਦੇ ਵਿੱਚ ਕੁਛ ਵੀ ਨਹੀਂ ਸਹਿਜੇ ਸਹਿਜੇ ਇਹ ਦੀਵਾ ਹੀ ਬੁੱਝ ਗਿਆ ਇੰਨੀ ਮਰਜ਼ ਕਰ ਕਿਉਂਕਿ ਦੀਵੇ ਵਿੱਚ ਤੇਲ ਪਾਉਂਦੇ ਨੇ ਕੌਣ ਮਹਾਤਮਾ ਬੁੱਧ ਦੇ ਪੈਰੋਕਾਰ ਪੈਰੋਕਾਰ ਹੀ ਨਾ ਰਹੇ ਦੀਵਾ ਬੁੱਝ ਗਿਆ ਇਸ ਦੀਵੇ ਨੂੰ ਬੁਝਾਇਆ ਕੁਛ ਗਲਤ ਅਯਾਰ ਲੋਕਾਂ ਨੇ ਤੇ ਕੁਛ ਉਹਨਾਂ ਲੋਕਾਂ ਨੇ ਜਿਨ੍ਹਾਂ ਨੂੰ ਇਹ ਗੱਲ ਪਸੰਦ ਨਹੀਂ ਆਈ ਕਿ ਮਹਾਤਮਾ ਬੁੱਧ ਦੀ ਰੋਹ ਰੀਤੀ ਰਾਮ ਦੀ ਮਰਿਆਦਾ ਤੇ ਕ੍ਰਿਸ਼ਨ ਦੀ ਲੀਲਾ ਦਾ ਬਿਲਕੁਲ ਪਤਰਾ ਹੀ ਵਾਚ ਗਈ ਹੈ ਸਿਲਸਿਲਾ ਹੀ ਖਤਮ ਕਰ ਦਿੱਤਾ ਹੈ ਇਸ ਕਸ਼ਮਕਸ਼ਮ ਦੇ ਵਿੱਚ ਉਹ ਜਿਹੜਾ ਦੀਵਾ ਸੀ ਸ਼ਮਾ ਗੌਤਮ ਜੋ ਕਿਸੇ ਹੱਦ ਤੱਕ ਮਹਿਫਲੇ ਅਗਿਆਰ ਵਿੱਚ ਜਲ ਤੇ ਰਿਹਾ ਸੀ ਬੁੱਝ ਗਿਆ ਭਾਵੇਂ ਅੱਜ ਤੋਂ 30-35 ਸਾਲ ਪਹਿਲੇ 40 ਸਾਲ ਪਹਿਲੇ ਇਕਬਾਲ ਨੇ ਆਖਿਆ ਜਲ ਰਿਹਾ ਪਰ ਅਗਿਆਰਾਂ ਦੀ ਮਹਿਫਲ ਦੇ ਵਿੱਚ ਨਾਦਾਨਾਂ ਦੀ ਮਹਿਫਲ ਦੇ ਵਿੱਚ ਬੇਵਕੂਫਾਂ ਦੀ ਮਹਿਫਲ ਦੇ ਵਿੱਚ ਕੁਛ ਅਕਲਮੰਦ ਨਹੀਂ ਸ਼ਮਾ ਗੌਤਮ ਜਲ ਰਹੀ ਹੈ ਮਹਿਫਲੇ ਅਗਿਆਰ ਮੇ ਧੋਖੇਬਾਜ਼ਾਂ ਦੀ ਮਹਿਫਲ ਦੇ ਜਲ ਰਹੀ ਕੁਛ ਵੀ ਨਹੀਂ ਇੱਧਰ ਮਹਾਤਮਾ ਬੁੱਧ ਦੀ ਸ਼ਮਾ ਬੁੱਝਣ ਲੱਗੇ ਇੱਧਰ ਨਵੀਂ ਸ਼ਮਾ ਜਲਾਈ ਗੌਰਖ ਨੇ ਇਹਨੇ ਕੁਛ ਸੁਧਾਰ ਕੀਤਾ ਇੰਜ ਕਹਿ ਲਓ ਰਾਮ ਦੀ ਮਰਿਆਦਾ ਨੂੰ ਸੁਧਾਰ ਕੀਤਾ ਸ੍ਰੀ ਕ੍ਰਿਸ਼ਨ ਨੇ ਤੇ ਬਣ ਗਏ ਲੀਲਾ ਪੁਰਸ਼ੋਤਮ ਤੇ ਲੀਲਾ ਤੇ ਮਰਿਆਦਾ ਦੇ ਸੁਧਾਰ ਕੀਤਾ ਮਹਾਤਮਾ ਬੁੱਧ ਨੇ ਤੇ ਬਣ ਗਏ ਮਹਾਤਮਾ ਬੋਧ ਸਿਧਾਰਥ ਬਣ ਗਏ ਬੁੱਧ ਬੁੱਧੀ ਦੇ ਤਲ ਤੇ ਜੀ ਅਗਾਂਹ ਚੱਲ ਕੇ ਸੁਧਾਰ ਕੀਤਾ ਗੋਰਖ ਨੇ ਜੋ ਤਰੁਟੀਆਂ ਬੋਧ ਮਜ਼ਹਬ ਦੇ ਵਿੱਚ ਵੀ ਰਹਿ ਗਈਆਂ ਸਨ ਉਹਨਾਂ ਨੂੰ ਦੂਰ ਕੀਤਾ ਸਹਿਜੇ ਸਹਿਜੇ ਇੱਕ ਇੱਕ ਗੱਲ ਦਾ ਇਸ ਵਕਤ ਵਿਸਤਾਰ ਸਾਹਿਬ ਜ਼ਿਕਰ ਕਰਾਂ ਚੁੱਕੇ ਸਮਾਂ ਹੋ ਗਿਆ ਮੁਖਤਸਰੀ ਮਹਿਰਜ ਕਰਦਾ ਗੋਰਖ ਨੇ ਇਸ ਢੰਗ ਦੀ ਰੋਹ ਰੀਤੀ ਚਲਾਈ ਔਰ ਸਿੱਧੀ ਸਿੱਧੀਆਂ ਦੇ ਰਿਧੀਆਂ ਦੇ ਇਸ ਢੰਗ ਦੇ ਚਮਤਕਾਰੇ ਪੇਸ਼ ਕੀਤੇ ਕਿ ਇਸ ਦੇਸ਼ ਦੀ ਆਮ ਜਨਤਾ ਦਾ ਕਹਿਣਾ ਕਿ ਬੜੇ ਬੜੇ ਰਾਜੇ ਮਹਾਰਾਜੇ ਵੀ ਪ੍ਰਭਾਵਿਤ ਹੋਣ ਲੱਗ ਪਏ ਗੋਪੀ ਚੰਦ ਵਰਗੇ ਜੋਗੀ ਬਣ ਗਏ ਬਰਤਰੀ ਵਰਗੇ ਜੋਗੀ ਬਣ ਗਏ ਗੋਰਖ ਦੀ ਲਪੇਟ ਦੇ ਚੱਲ ਗਏ ਤੇ ਜਿੱਥੇ ਬੜੇ ਬੜੇ ਰਾਜੇ ਮਹਾਰਾਜੇ ਆ ਜਾਣ ਆਮ ਪ੍ਰਜਾ ਤੇ ਆਵੇ ਧਨਵਾਨ ਦਾ ਧਰਮ ਕਹਿੰਦੇ ਨਿਰਧਨ ਦਾ ਧਰਮ ਹੋ ਜਾਂਦਾ ਨਿਰਧਨ ਧਨਵਾਨ ਦੀ ਨਕਲ ਕਰਦਾ ਨਿਰਗੁਣ ਗੁਣਵਾਨ ਦੀ ਨਕਲ ਕਰਦਾ ਇਹ ਤਾਂ ਕੁਦਰਤੀ ਗੱਲ ਹੈ ਨਿਰਬਲ ਬਲਵਾਨ ਦੀ ਨਕਲ ਕਰਦਾ ਐਸਾ ਹੀ ਹੁੰਦਾ ਤੋ ਜਦ ਬੜੇ ਬੜੇ ਰਾਜੇ ਮਹਾਰਾਜੇ ਜੋਗੀ ਬਣਨੇ ਸ਼ੁਰੂ ਹੋ ਗਏ ਤੇ ਜੋਗ ਮਤ ਰੱਜ ਕੇ ਫੈਲਿਆ ਇਸ ਦੇਸ਼ ਦੇ ਵਿੱਚ ਜੋਗੀਆਂ ਦੇ ਨਾਂ ਦੇ ਉੱਤੇ ਕਈ ਮੱਠ ਕਈ ਸ਼ਹਿਰ ਇਹ ਗੋਰਖਪੁਰ ਯੂਪੀ ਦਾ ਬਹੁਤ ਵੱਡਾ ਸ਼ਹਿਰ ਇਹ ਗੋਰਖ ਦੇ ਨਾਂ ਤੇ ਨਾਨਕ ਮਤਾ ਜਿਸ ਨੂੰ ਅੱਜ ਤੁਸੀਂ ਕਹਿੰਦੇ ਹੋ ਸਾਹਿਬਾਂ ਦੇ ਪਾਵਨ ਪਵਿੱਤਰ ਅਸਥਾਨ ਇਹ ਪਹਿਲੇ ਗੋਰਖ ਮਤਾ ਸੀ ਇਹ ਵੀ ਮੈਂ ਅਰਜ਼ ਕਰਦੇ ਇਹ ਗੋਰਖ ਮਤਾ ਸੀ ਇਹ ਗੋਰਖ ਦੀ ਥਾਂ ਸੀ ਦੀਵਾਲੀ ਵਾਲੇ ਦਿਨ ہمالیہ پربت تے ٹھنڈ پہن نال اس موسم دے یوگی سارے تھلے آ جاندے سن دیوالی تو دو چار دن پہلے تے دیپ مالا ہوندی سی جوگیاں دی آمد دے بے جوگی پہاڑاں نو چھڑ کے آ گئے برفاں پینیاں شروع ہو گئیاں یوگی آ گئے واپس اے مٹھاں دے آ جاندے سن گرمیاں دے ہمالیہ پربت چلے جاندے سن تے سردیاں دے واپس آ جاندے سن انہاں دی آمد دے دیوالی ہوندی سی دیوالی دا تہوار جوگیاں نال جڑے ہویا ہے دیوالی دا تہوار بودیاں نال جڑے ہویا ہے سناتنیاں نال جڑے ہویا ہے گرو کے سکھاں نال جڑے ہویا ہے گرمت نال جڑے ہے بڑا ایک سانجا تہوار ہے اس واسطے اسی اس نوں کہہ سکدے ہاں کہ دیش پدر دا راشٹریہ تہوار ہے قومی تہوار ہے بہت وڈا تہوار ہے مختصر میں عرض کراں سہجے سہجے ردھی سدھی دی چمک ڈھلی پین لگ پئی ادھیاتمک سدھی ہے نہیں سی پدارت دی سدھی سی عمر وڈی کر لو اچنچیت کوئی وستواں پراپت کر لو من تھوڑا اکاگر ہووے تے شکتیاں ملدیاں نے من پورن طور تے اکاگر ہو جائے تے پرماتما ملدا ہے انی میں عرض دے اگر تھوڑا اکاگر ہویا ہے تو پرماتما دے مارگ دے جو کچھ ہے وہ مل جاندہ ہے پرماتما دے مارگ دے کی ہے ردیاں تے سدھیاں تے جڑا مارگ دے بیٹھ جائے اس راہی نو کوئی سیاڑا نہیں آکھے گا لیکن مارگ بڑا خوبصورت ہوئے رستے دے جڑے سٹیشن آن وہ بڑے پرونک ہون تے اتھے بڑے وڈے وڈے بازار لگے ہون تے جیب دے کافی دھن سمپدا ہوئے تے بندے دا رکن نو جی کر جاندہ ہے پرماتما دا مارگ پر رونق اگر کوئی چل پے اگے ردیاں سدھیاں کراماتاں پر مارگ دے کوئی رک جائے وہ سیاڑا نہیں اس واسطے میرے پادشاہ نے کہہ دیتا ہے سدھ ہوواں سدھ لائی رد آکھاں آؤ گپت پرگٹ ہوئے بیساں لوک راکھے بھاؤ مت دیکھ بھولا ویسرے تیرا چت نہ آوے نہ متا کدھر انہیں ردیاں سدھیاں نو ویکھ کے تو بھول جائے تے اتھے رک جائے نہیں اگے چل من تھوڑا اکاگر ہوندا ہے کسے منتر دے وچ ردھی سدھی ملدی ہے اکثر اے یوگی اتھے رکے انج کہہ لو اے مارگ دے پجاری سن پرماتما دے نہیں اے ردھ سدھ دے پجاری سن ایشور دے نہیں اس واسطے گرو نانک نو جد 22-23 سال دی عمر دے وچ گرو نانک دیو جی مہاراج ملدے نے انہاں نو تی یوگیاں دی عمر کوئی 500 سال دا کوئی 800 وریاں دا کوئی 1200 سال دا پر وٹے پیراں تلے آندے سن کئیاں دے انی لمبی عمر دے کیونکہ سواساں نو روک کے بیٹھ دے سن پورا سال تے سواس ہی نہیں چل دے تے سواس ہی تے پونجی ہے تے پونجی تے خرچ ہی نہیں کر دے سن عمر ود جاندی سی گرو نانک نو بالا کر کے بلاندے سن بچہ سب سدھی منے بچاریا کیویں درسن ایو لےوے بالا اے جڑا بچہ ہے تے بچہ کر کے گرو نانک نو بلاندے سن بالا آؤ بالا آؤ بالا جی بیٹھ بچہ ہوں 500 سال دی عمر تے 22 سال دی عمر تے آپ ہی بالا ہے پر ہوں عمر ہی صرف ودھا لینی اور ہزار ہزار سال دی کر لینی اگر زندگی دا یہی منورت ہے ساگر دے ہزار ہزار سال دیا مچھلیاں ہن بھی موجود نے وہ یوگی ہو گئی انہاں نو کوئی پرم آنند دی پراپتی ہو گئی عمر درختاں دی بھی بہت وڈی ہے 2500 سال دا کھڑا ہے درخت بودھ گیا دے جہدے تھلے بیٹھ کے مہاتما بدھ نے تپسیا کیتی سی جتھے اس نو گیان ہویا سی وہ درخت موجود ہے 2500 سال پرانا بابے دی بیر موجود ہے سلطان پور وچ پچھلے سال جد میں درشن کرن گیا تے خون ٹپک رہا سی تے میں گرنتھی صاحب تو پچھے تے خون لگدا ہے تے میں اس طرح کدی درختاں تو ٹپکدا ہویا نہیں دیکھیا اج تک نہیں دیکھا میرے خیال سنت بابا کرتار سنگھ جی بھی ہے گئے سن تو میں ستے سد انہاں تو بھی پوچھیا سی جتھے تک مینو یاد ہے میں کہے تے خون ہے بالکل خون ہے تو مینو کہن لگے ہاں ڈاکٹر نے ٹیسٹ کیتا ہے خون ہے بالکل لیبورٹری دے چلے جا کے وہی پوری پڑچول کیتی ہے تے خون ہے بیری دے چوں خون کچھ درخت پرم پرکھا نال جڑے ہوئے نے بوڑ مہاتما بدھ نال جڑے ہوئے ہیں ککر کریں یہ شری کرشن نال جڑے ہوئے ہیں کدی بور مطالعہ کر کے ویکھنا اے جڑا پپل ہے کچھ دیوی دیوتاواں نال سمبندت رکھدا ہے بیریاں گرو گھر نال جڑی ہوئی ہیں بابے بڈھے دی بیر دکھ بنجنی بیر لاچی بیر سلطان پور دیا گردوارہ بابا بیر صاحب گردوارہ بیر صاحب بیریاں دا کوئی گرو اتہاس نال گرو گھر نال بہت لمبا چوڑا سمبند ہے اور اسی طریقے نال میں ہور بھی کچھ درخت دیکھے نے جو دنیا دے باہر دے مہاپرشاں نال سمبندت نے انہاں دا پچھوکڑ کی ہے کسے وقت ات میں پھر عرض کراں لیکن ات میں عرض کراں بنسپتی دے جند جان ہے بنسپتی دکھ سکھ محسوس کردی یہ اتنے صرف موسم دا ہی اثر نہیں منک دے وچاراں دا بھی اثر ہے ماحول دا بھی اثر ہے تے مینوں اتوں دے گرنتھی سنگھ نے دسیا سی سن 47 دے اس بیری دے چوں خون نکلیا سی بڑا نکلیا سی تے بڑی کٹا وڈی ہوئی انہ دن کدھر ریلوے فاٹک ریلوے کراسنگ کے اتنے 35-40 سنگھ جڑے مارے گئے سن انہ دن خون نکل رہا سی تے کل مینوں کسے سجن نے دسیا وہ پھر نکلتا پیا وہ کاغذ دے اس خون تبے لوا کے نہ مینوں آ کے دکھایا وہ پھر کافی نکلے سنکیت نے اشارے نے کئی دفعہ منک نہیں سمجھ سکتا درخت سمجھ جاندے بنسپتی سمجھتی بنسپتی نو بہت ہو جاندہ ہے بنسپتی نو جو ہے پتا چل جاندہ ہے خیر گل لمکائیے نا مختصر عرض کریے لمبی عمر مہان عمر انہ یوگیاں نے تے کر لئی لیکن پرم آنند نہیں سی پرم رس نہیں سی سہجے سہجے اے لہر ڈلی پئی جویں مریادا پرشوتم دی لہر بھارت دے ڈلی پی گئی لیلا پرشوتم دی لہر قریبن قریبن مٹ گئی ہوں کسی نے دوراچار چنگا نہیں لگتا پارلیمنٹ دے چی ازا جو ہے آواز اٹھ چکی ہے دیوداسیاں دی پرتھا ختم ہونی چاہیے مندراں دے چ نہیں چاہیے نچدی ہوئی ٹپدی ہوئی یہ تو ویسواما نے اور اس طریقے نال مندر بد اخلاقی دے اکھاڑے بن جاندے نے اور پجاری برشٹ ہو جاندے یہ طور طریقے چلے نے پارلیمنٹ دے چ آواز اٹھی ہے تو وہ لیلا پرشوتم دی لہر بھی ٹھنڈی پی گئی مہاتما بدھ دی لہر بھی مٹ گئی وہ مٹن دے ہور کارنا دے چوں ایک اے بھی کارن سی کہ اس لہر دی حفاظت کرن لئی بودیاں کول کچھ بھی نہیں سی تلوار دے دھنیاں نے شستراں دے دھرنیاں نے بھی انہاں نو ماریا تے انہاں دے اپنے ڈمب تے پکھنڈ نے بھی ماریا لہر مٹھی پی گئی یوگیاں دی لہر چلی بڑے وڈے پدر تے چلی راجے مہاراجے بھی لپیٹ دے چاہے عام پرجا بھی لپیٹ دے چاہی لیکن اے بھی ٹھنڈی پی گئی کیونکہ بندے نو نری سدھی نہیں چل دی بندے نو چاہی دی اے پرماتما دی صفت و صلاح تے پرم آنند سما دی صرف عمر لمبی کر لینا یہ تے کوئی معنی نہیں رکھتا تے کرامات ہے کہ مہاراج کہنے سا سدھ سا کرامات ہے اچنت کرے جس دات اچن چیت اجڑیاں داتاں دے رہے بس ایک کرامات ہے اور کی چاہیے پون وگ رہی ہے سورج دی روشنی پہ ملتی ہے وگتے ہوئے دریاواں چ جل پیا ملتا ہے رزق پیا ملتا ہے کرامات نہیں تے اور کی تینوں بچے مل گئے پتنی مل گئی پتی مل گیا بھرا مل گئے سنبندی مل گئے داتاں یہ کرامات نہیں تے اور کی اور تینوں کیڑی کرامات چاہیے ایک ایک چیز اتنے کرامات ہے ایک ایک دات دا اتنے کوئی جو ہے مل نہیں سا سدھ سا کرامات ہے اچنت کرے جس دا جیڑی وستو وہ داتا اچن چیت جھولی چ پا دے وے بس ایک کرامات ہے اور کوئی کرامات نہیں مختصر عرض کرا لمکاواں یوگیاں دی لہر ٹھنڈی پی گئی انہاں کراماتاں دے پہلے لوکی پھسے رہے پر دیکھیا کرتے تو دور آ کرت نال جڑ گئے پدارتھ نال جڑ گئے پرماتما تے دور پدارتھاں دے سکھاں نال جڑ گئے سمادھی دا پرم آنند تے دور یوگ مت دی لہر بھی ٹھنڈی پی گئی اس دیش دے چ بھگتی دی لہر چلی تے اس لہر دے بانی سن بھگت کبیر اور مہاراشٹر دے سن سنت تکارام نام دیو پوربی بھارت دے چ کبیر نے بیڑا چکیا دکشن بھارت دے چ نام دیو نے بھارت دے کونے کونے دے چ بھگت پیدا ہوئے بھگتاں دی باقاعدہ ایک لہر چلی اس لہر دی لپیٹ دے چ قریباً قریباً ادھی تو زیادہ دنیا اس دیش دی آ گئی لوکاں دا بھگتی بھاؤ دے چ وشواس ہو گیا چھڈو یوگیاں دے کرم کانڈ چھڈو مہاتما بدھ دی سادھنا چھڈو او لیلا پرشوتم دی راس لیلا چھڑو شری رام دی او کوری مریادا جہد دکھ ہی دکھ ہے. بھگتی بھاونا نال بھگتی کرو, گیت گاؤ. پر میں عرض کراں اے لہر بھی ٹھنڈی پئی. اس دے ٹھنڈے آن دے دو کارن, ایک تے بھگتی دی لہر دے 99% وہ بھگت آئے جنہاں نوں اس دیش دا براہمنی سماج تے براہمنا دے دتے ہوئے سنسکار شودر کہندے سن. تو سورن جاتی دے جڑے لوگ سن اچے, وہ انہاں دے قدماں دے بیٹھن تو انکاری ہو گئے. اس واسطے جتنے جلاہے سن وہ تے کبیر دے آلے دوالے کٹھے ہو گئے, باقی نہیں. جتنے نائی سن وہ سین دے آلے دوالے کٹھے ہو گئے, باقی نہیں. جتنے چمار سن انہاں نے رودااس نوں سنت تے گرو کر کے من لیا, باقی اس دے آلے دوالے نہ آ سکے. جتنے چھیمبے سن وہ نام دیو دے آلے دوالے کھڑے ہو گئے. میں تھے چنڈی گڑھ دیکھے ایک نام دیو بھون تے بیٹھے سارے گرو کے سکھ سن. میں کہ گل کی ہے, کہنے لگے یہ چھیمبے سن پیچھے کپڑے چھمبے ہوندے سن تو انہوں نے نام دیو بھون بنا لیا گردوارے دی تھان تے نام دیو بھون. ساؤتھ ہال یو کے وچ میں دیکھیا انہوں نے گردوارا گرو رویداس کر کے بنا, پرکاش گرو گرنتھ صاحب کا گردوارا گرو رویداس. میں کہ اس نام دی کس طرح لوڑ پی گئی, کہنے لگے سارے چمار. میں کہ اتنے ہی آ کے جی چماری دا لقب جڑیا انہوں دے نال ہٹ نہیں سکے, دتے براہمنا دے سنسکار نہیں مٹے موجود. اور یہ سنسکار اتنے پربل سن کہ صرف جلاہے ہی کبیر دے آلے دوالے کٹھے ہوئے, باقی نہیں. باقی آئے تے دور دور رہے, نیڑے نہیں ہوئے, نیڑے جلاہے ہوئے. رودااس دے دور ہی رہے براہمن کھتری ویش, نیڑے گئے تے چمار گئے. گستاخی معاف. اے بھگت اے لہر ایک تے ناکام ہوئی اس کارن کر کے کہ دیش دیاں سرن جاتیاں انہاں دے نیڑے نہ آئیاں, انہاں تو آتمک آنند دیاں لہراں نہ پراپت کیتیاں. تے دوجا بھگتی بڑی پربل سی, شکتی نہیں سی. اندرونی طاقت سی, بیرونی نہیں سی. تو جیسے بودھی مٹ گئے بھگتی دی لہر بھی ٹھنڈی پئی. ادھر بھگتاں دی لہر ٹھنڈی پئی تے اکال پورخ رحمت دے گھر وچ آ کے اس روح زمین دے گرو نانک نوں بھیجدے نے, انہاں نے سکھی دی لہر چلائی. مریادا پرشوتم دی لہر, لیلا پرشوتم دی لہر, اور بودھیاں دی لہر, جوگیاں دی لہر, بھگتاں دی لہر تو بعد اس دیش وچ لہر چلی سکھی دی. جگن ناتھ پوری تو بھی لوکی آؤں سن, بدر تو بھی لوکی آؤں سن. گرو نانک گرو گوبند سنگھ جی مہاراج کا اتنا پرتاپ, دیش دے کونے کونے تو ستگر دے چرنوں وچ شردالو پہنچتے سن. آسام بنگال بنگلہ دیش دے چی گرو تیگ بہادر صاحب جی مہاراج دے استھان رہ گئے نے. بنگال تک سی گرو کی سکھی, بدر کرناٹکا کتھے تک سی سکھی. نانک جھیرا موجود ہے اور اتھوں دے سکھ اتھے آؤں دے سن. سارا ہندوستان سکھی دی لپیٹ دے چایا. تو ہوں میں دو شبد کہنا, وہ بھاویں تھوں نہ چنگے لگن, وہ گل وکری. کہنے کا تو مینو حق ہے نا, یہ گل وکری ہے. کوئی سہمت ہوے نہ سہمت ہوے, گرو نے کھل پہ دیتی ہر ایک. مریادا پرشوتم دی لہر اس دیش دے مر چکی ہے, اور اتوں ہی غلط ثابت ہو جاندی. اگر ہوں کوئی پڑوسی لاچن لا دے تو کوئی اپنی پتنی نو گھروں کڈن نو راضی نہیں ہے. ٹھیک ہے, تو دھوبی دے کہنے تے کڈ سکدا ہے, اسی یہ انرتھ نہیں کر سکتے. تو ایک براہمن دی سفارش دے نال اور وہی فریاد دے نال شمبوک نو پھانسی تے چاڑھ سکتا ہے, موجودہ ودھان نہیں چاڑھتا. رام راج نو کس طرح لاگو کرو گے؟ وہ لہراں ختم, کرشن دیاں لہراں ختم مٹ گئیاں, یوگیاں دیاں اور بودھیاں دی لہراں ختم مٹ گئیاں, نہیں پن پئیاں. اور بھگتاں دی لہر جڑی سی گستاخی معاف, وہ بھی قریبن قریبن سمچے دیش دے نیست و نابود. جلاہے بہت نے, انہاں جلاہیاں دے ہوں تھانوں کبیر دی روح نہیں ملے گی. چھیمبے بہت نے, انہاں دے ہوں تھانوں کوئی نام دے اُتے درشن نہیں آن گے. چوک دے گنڈن والے جتیاں چمار بہتے نے, پر تسی آکھو کوئی رودااس دی جھلک ملے نہیں, اے گل نہیں. ہجامتاں کردے نائی بتھیرے ملن گے, پر تسی آکھو ہن اِہدے کوئی سین بیٹھا ہوئے نہیں, اے گل نہیں. لہر ٹھنڈی پی گئی, ختم ہو گئی, بالکل ختم ہو گئی. سکھی دی لہر چلی. پر ہن میں آکھاں اے لہر مٹی تے نہیں, और मिट भी नहीं सकती। कारण इस लहर नु सुरजीत रखण लई गुरुआ ने अपना खून डोलिया, निरव जबानी बोल नहीं बोले, पर ए लहर ठंडी पई है, मरी नहीं ठंडी पई है। ठंडी क्यों पई है? इस वास्ते कि जेडे मुदई ने इस लहर नु अगां वधा दे वो कोरे राजनीतक बन गए, फोके राजनीतक बन गए। 90 तो लैके 95 फीसदी गुरुद्वारियां ते छा गए वो बंदे जिन्हां नू पार्लियामेंट विच कुर्सी चाहिए सी गुरबाणी का प्रचार करने की कोई सपेट नहीं, कोई जज्बा नहीं, कोई श्रद्धा नहीं, कोई भावना नहीं। जिन्हां नू असेंबली हाल तक पहुंचना सी, पार्लियामेंट तक पहुंचना सी, हिंदुस्तान के सारे गुरुद्वारियां नू इन्हां ने जफ्फे मार लै। जिन्हां ने गुरु तक पहुंचना सी, इस तरह के बंदियां दे हत्थां च गुरुद्वारे नहीं सन। जिन्हां ने सिर्फ पार्लियामेंट तक पहुंचना, जिन्हां ने सिर्फ असेंबली हाल तक पहुंचना, एक मिशनरी होने के नाते सानू एहसास करा देना मेरा फर्ज है, तो उसकी सुधाई करना थोड़ा ते मेरा यह दूजा फर्ज है। मैं सुधाई करा मेरा फर्ज है, तुसी सुधाई करो थोड़ा फर्ज है। कह देना मेरा फर्ज है, क्योंकि मैं कौम का मिशनरी हाँ, वक्ता ये ड्यूटी है, यह मेरा कम है, यह मेरा धंधा है। मूर्ख कारे लाया, सतगुरु ने इसे कम लाया, तो यह काम अपने ढंग नाल करना है। तो मैं अर्ज करा, मैं जिथे जिथे घूम फिर के देखिया गुरुद्वारियां दी मुखी की कोशिश किवें पहुंची है सताधारियां दी कोठी तक, किवें गुरु तक पहुंची है, इस ढंग की कोशिश ना हुई, कीती नहीं, बिल्कुल नहीं कीती। ये लहर ठंडी पै गई। तो हुण गुरुद्वारे का प्रधान का ना लईए, तो प्रधान ना लैंदिआं कोई गुरसिख याद नहीं आउंदा। इन्ना याद आवेगा कोई एमएलए होवेगा, कोई पार्लियामेंट के बूहे खड़काने वाला होवेगा, और की है। गुरुद्वारे का सिकत्तर है जी, तो फौरन पता चल जाता है, ठीक है, कोई सत्ताधारियों की कोठी की परिक्रमा करता होगा, और की, और कुछ नहीं, और की है, और इस सिकत्तर कोल की है, और इस प्रधान के कोल की है। तो भाई साहब भाई गुरदास जी ने भी कुछ दिस पिया कि शायद वक्ती तौर पर यह लहर ठंडी पै। उन्होंने एक सवैया उच्चारण किया, वो भी मैं थोड़ा सरवण करा दें, भावें समा काफी हो रहा है, अंदरों भावें शरीर से गला ना भी इजाजत दे रहा है, तो नाल दे सहयोगी हिमायती हमदर्द भी कहें बहुता समय ना लो, पर अज दिवाली का त्यौहार है, थोड़ी जी पड़ास मैं कट लावे, मैं खामा खा जो है मैं अंदर रख के लै जावा, वह गल जो है ठीक नहीं होगी। भाई साहब भाई गुरदास जी कहते हैं कि मैं एक किसान नूं वेख्या, ओ चंदन दियां लकड़ां उन्हां नूं कट कट के ते खेती दे आले दुआले वाड़ ला रहा सी। चंदन बड़ी कीमती लकड़, जिहड़ा चंदन तुहानूं आम बाजारां च मिलदा नकली चंदन, बावन चंदन नहीं, वह तो मैं देखे है सैकड़े रुपए किलो के हिसाब न तोल के बिकता, जोड़ा आसाम मैसूर के बागान में, तो बड़ा कीमती है, बहुत महंगा है, बहुत महंगा है। चंदन की लकड़ ये थोड़े जि बूटे मैं इंदौर के एक बाग देखे सन, महाराजे के महल में दो लगे हुए सन, छोटे छोटे। भाई साहब कहते चंदन की बार जैसे दीजियत बबूर, द्रम कंचन सपट मद कांच ग्रह राखी। भाई साहब कहते किसान नूं जद मैं देखिया कि चारों पासे चंदन दी वाड़ ला रहा सी, ते मैनूं पुछना पिया अंदर तू बोया की है, इन्नी कीमती लकड़, यह चंदन ये हजारां रुपए मुल बिकण वाला, तू चारों पासे इसकी वाड़ पिया लैंदा है, पहले अंदर दस तू केसर बीजिया की बीजिया, आखिर अंदर है कि आखण लगा अंदर ते किकरां दे बूटे लाए ने, ते किकरां दे बूटियां दे आले दुआले चंदन दी वाड़। चंदन की बार जैसे दीजियत बबूर, द्रम कंचन सपट मद कांच ग्रह राखी है। भाई साहब कहते फिर मैं एक होर करा माध वे कि उस बंदे दे घर दे बक्सा सी सोने का, सोने का سونے دی تجوری کون بناندا ہے؟ سیف تے آخر لوہے دی بنے گی نا، تجوری تے لوہے دی بنے گی، انہیں سونے دی بنائی، بکسا بہت وڈا. تے بھائی جی کہنے میں اس تو پوچھا تو بکسا سونے دا بنایا ہے، یہ ہیرے رکھے نے پنے نیلم؟ کہندا نہیں، کچ تے پتھر رکھے. کنچن سپٹ مد کانچ گرہ راکی، سونے دے بکسے دے کچ تے پتھر تے چندن دی واڑ ککراں دے آلے دوالے. تے بھائی جی تو پوچھی تسی کہنا کی چاہتے ہو؟ سادھن دورائے کے اساد اپراد کرے، الٹائی چال کلی کال برہم باقی. اس کل جگ دے جس موجودہ دور دے الٹی چال کی، جدی زندگی بالکل ککراں دی طرح وکاری، لوبھی، ہنکاری، ایسا کیڑا عیب ہے جڑا اندر نہ ہوئے. تے باہر چندن دی واڑ دھرم دا مکھی جی، دھرم دا مکھی ہے، گردوارے دا مکھی ہے جی. پردھان صاحب نے تے لوکاں نوں پلیکھا پہ جاندے جی، پردھان صاحب نے تے بالکل گرو نال جڑے ہوئے ہونگے، کیونکہ چندن دی واڑ جو دکھائی دیندی، پردھانگی جو دکھائی دیندی ہے گردوارے دی. پر اے نہیں پتا، تھوڑا جی اندر چات مار کے دیکھ، بوٹے ککراں دے نال ککھ نہیں. بڑے بڑے شرابیاں نوں، دوراچاریاں نوں، ٹھگاں نوں تے قوم دروہیاں نوں، پنتھ دروہیاں نوں میں گردواریاں دا پردھان ویکھیا گم پھر کے. یہ کچھ میں ویکھیا، واڑ چندن دی تے بوٹے ککراں دے، زندگی ککراں ورگی. تے ذمہ واری کی دھرم دے مکھیاں سی. ڈبا سونے دا ہے، باہر لباس دھرم دا، دھرم دے مکھی. تے کھما کرنی اندر کوری گندی سیاست دے کچ تو علاوہ اور کچھ نہیں. پہ سیاست دے چوندا ہے بس میں لینا ہی لینا ہے، دھرم دے چوندا ہے میں دینا ہی دینا ہے، میں جان دینی ہے، میں اپنا دھن دینا ہے، میں پروار دے دینا ہے. سیاست یہ دینا نہیں جاندی، میں لینا ہے، میں قوم کولو لینا ہے، پنتھ کولو لینا ہے، دیش کولو لینا ہے، دیش دیاں ہڈیاں کولو لینا ہے، پنتھ دے خون کولو بھی لینا ہے. لینا ہی لینا ہے، دینا ککھ بھی نہیں. خون بھی لینا ہے، خون دینا نہیں، ککھ نہیں دینا، دین دی کوئی برتی نہیں. جڑا لین دی برتی رکھ دو تے سیاست دان ہے. ٹھیک ہے جی، پیچھے سیاست دان جیلاں کٹ دے رہے تے ہن سنگھاسن تے بیٹھے نے. جیل کٹن دا مطلب کی ہوندا؟ معاوضہ دے، سال اسی جیل کٹی ہے، ہن تسی 30-40 سال رہی سانو منسٹر بناؤ، اسی بیٹھنا ہے. پرانے رجواڑے جی کدھرے بیٹھ جان ایک دفعہ سنگھاسن تے، تے پیڑھی در پیڑھی سلسلہ انہاں دا چلدا سی. کہ میں کہنی ڈیموکریسی وچ کی ہے؟ پیڑھی در پیڑھی سلسلہ چلدا اور کی ہے؟ کچھ بھی نہیں، ایسے کچھ بھی نہیں. حقیقت کی ہے؟ اور کہنے نے اس دیش دی ڈیموکریسی ہے، اس واسطے تے ایتھے این ایس اے ہے. تسی کچھ بھی سرکار دے خلاف بولو جیل، کیونکہ جمہوریت ہے، ایتھے جمہوریت ہے. اس واسطے ایتھے ہر پرانت دا نظام فوج دے آسرے تے چلدا ہے، گولیاں دے آسرے تے چلدا ہے، توپاں دے آسرے تے چلدا ہے، کیونکہ ایتھے جمہوریت ہے. اور ایتھے کوئی دھرم دا بھی صحیح پرچار کرے تے نہیں کر سکتا، کیونکہ ایتھے جمہوریت ہے. دیوالی دا دن ہوئے تے سٹیج ٹھنڈی ہوئے، ساری رات میں تھے ٹاڈی سنگھاں دے گیت سندا سی تے کناں وچ کچھ بھی بول نہیں پئے. آخر دبا کس دا؟ راجنیتی دا. تے جیڑی راجنیتی منجی صاحب دے ستسنگ نوں ٹھنڈا کر دے اونوں جمہوریت آکھو گے؟ کس طرح آکھو گے؟ وہ جمہوریت ہے، وہ تے گندی ڈکٹیٹرشپ ہے، وہ تے گندا ظلم ہے. فرما کرنی اور اے پیڑھی در پیڑھی جیسے شخصی نظام سی پرانا، وہی ہے. اور دیش چونکہ لمبی غلامی دلچ رہا ہے، اجے بھی اس نو صحیح سوچنی جو ہے نہیں آئی. تو میں عرض کرا پرانیاں لہراں مر چکیاں، اے لہر ٹھنڈی پی گئی، سکھی دی بجھے گی نہیں، اے میں نو پورن وشواس ہے نہیں بجھے گی. گل ہے تو میں عرض کراں جس قوم دے وچ معصوم بچے بھی قوم، پنتھ تے دیش لئی اپنا خون ڈول دین، بڈھے بھی ڈول دین، بیبیاں بھی ڈول دین، کھما کرنی اس قوم نو کون مٹائے گا؟ کس طرح اس لہر نو مٹاؤ گے؟ اج تک تے مٹان والے ہی مٹ گئے، مغل مٹ گئے، انگریز مٹ گئے، پر لوکی اتہاس تو سبق نہیں لیندے. پر پھر بھی میں آکھاں گا یہ لہر پہلے نالوں زیادہ پنپی، اس واسطے مٹاؤ دے جو ہے سادھن بھی بہت بڑے پدھر تے چلائے گئے، کدی مغلاں نے نہیں آخیا کہ کرپان پہننا جرم ہے، نہیں آخیا. اور انگریز نے بھی ساری کرپان قبول کر لی. ایک گلوکری تھوڑے جہاں ماحول کر کے برٹش ایئرویز پھر بندش ہے، ورنہ

0: سمان نہ بنائیں گے، نہ بنائیں گے. تم لمبی چوڑی محل ماریاں پدارتھان دا مالک نہ بنائیں گے. جو کمین بندہ ہے، ہوچھا بندہ ہے، کرپن بندہ ہے، شون بندہ ہے، اے میرے مولا اے بھی چوڑی چ کبھی بہتا دھن نہ پائیں، صرف گزارا مانگ. کہ سفلا خداوند ہستی مباش، جوان مرد راتند دستی مباش، تے جڑا فراغ دل ہے وہ جھولی ہر وقت بھری رکھے، بھری رکھ. شیخ صاحبی کہنے نے میں منگیا تے خدا نے بوئے ہی بند کر دیتے، چلا گیا. کہندا اجے تک جواب دی اڈیک پیا کردا. کبھی گردر تے کہنے نے تو اس واسطے بھگتاں نوں فقیراں نوں چوٹی دا دھناڈ نہیں بناندا، کیونکہ گردر کہنے نے تو پربھو مینوں کدھرے کبیر بنا دیویں نا ونڈن والا، یا بشنو دا عہدہ دے دیویں، تے میں تے سرے جڑے تو مٹھیا اور سیمت بھنڈارے دیتے نے، میں تے وی خالی کر دینے، تینوں ہور پانے پین، تینوں ہور بھنڈارے بھرنے پینگے. گردر تے انج کہندا چھوٹی دے دھناڈ سنت مہنت کدھر پہ جانا، سنت نے کرپن اکتر کری ہے مایا کرپن، تے پھر لڑائیاں جھگڑائیں ہون گے، گولیاں چلن گے. اسی دن تے ایک ایک سنت گزر لے تے کروڑ کروڑ روپیہ بینکاں چ پیا ہوندا ہے، پھر چیلے لڑ دے جھگڑ دے. میں ایسا دیکھے ہے. مہاراج کہنے نے بڑی تاونا، بڑی محنت، یہ کرپن بڑی محنت کرتا ہے، یہ شوم بڑی محنت کرتا ہے، کیونکہ دھن اس دا بھگوان ہے، تے بڑا دھن کٹھا کیتا ہے اس نے، بڑی مایا کٹھی کیتی. ہاں جی،
1: دانو پنو نہیں سنتن سیوا، کت ہی کاج نہ آیا.
0: نہ دسوند کٹتا ہے، نہ دان، نہ پن، نہ سنتان دی سیوا، دھن کسے کم نہیں آیا، کسے کم نہیں آیا، بس صرف جمع کر کے ہی رکھے، جمع کر کے ہی رکھے ہے. یہ کرپن اس طرح اپنی زندگی بتیت کرتا ہے. ہاں جی،
1: پارو آپ بھرن سواری سے کام کھاٹ بنایا.
0: ہوں ایک ہور ادھارن دیتا ہے میرے پاس، لکش نو سمجھے بنا، لکش نو پراپت کیتے بنا جیون اس طرح ہے جیسے کسی سہاگن نے کامن میں تن بڑا شنگاریا ہے، سیجا بڑی شنگاری ہے، بڑا بھاری ہار شنگار کیتا ہے، تے پتی دے گھر دے چ رہ کوئی نہیں. تے اکثر استریاں سنسار نو دکھان واسطے ہار شنگار کر دیاں، اج اوکھا ماحول تے ایسا ہو گیا، اس طرح دا ہو گیا واتاورن، اس طرح دا ہو گیا. اس سمبندھ وچ گھٹنا مینو یاد آؤندی ہے، بھگت کبیر دا سلوک ہے. کبیر دے کول کبیر دے چیلے آئے تے کہن لگے بھگت جی شیوراتری دا بڑا وڈا میلہ لگے تے ویکھن لئی سکندر لودھی دی بیگم بھی آئی ہے، وہ بھی دیکھ کے گئی ہے، بڑے قیمتی رتھ دے چ بیٹھ کے آئی، پر جڑے کپڑے اس نے پائے سارے زری دار، تے اودے چ ہیرے تے موتی جڑ، کپڑیاں دے نیلم جڑ، موتی جڑ، تے سارا اودے چ زری دا کم، زری کہندے سونے نے، سونے دیاں تاراں نال سلائی ہوئی، اتنی قیمتی پوشاک. تے کبیر کہنے ٹھیک ہے، پر تسی کہنا کی چاہتے ہو؟ کہنے کہنا اے چاہتے ہیں، یہ جڑی پنہاری ہے نا گنگا تو پانی بھر کے لیاندی ہے روز، تے سارا دن ستسنگیاں نو پلاندی ہے، سارا دن دے کپڑے پاٹے ہوئے لیرا لیرا، کئی تھاواں تے اس نے سیتے. رب بڑا انیائے کرتا ہے، یہ رب دے مارک تے چلن والی سواس سواس نام جپن والی یہ کپڑے تے اے سکندر لودی ظالم بادشاہ تے پھر اس دی اے بیگم، یہ سکندر لودی خدا شناس نہیں تے دی بیگم کتھوں ہونی، وہ دے کپڑے کہ خدا انصاف نہیں کرتا، ایک نو اتنے قیمتی کپڑے، اتنے قیمتی کپڑے جو پربھو دے مارگ تے چل دے ہی نہیں، کہ جو چل رہی ہے پربھو دے مارگ تے اس دی اے حالت۔ اس سمبندھ وچ دو سلوک بھگت کبیر نے اچارن کیتے ہیں، آپ جی دے سامنے رکھا۔ پہلا، کبیر ہیں گے باہن سگن گھن چھترپتی کی نار، من لینے آ چھترپتی بادشاہ دی بیگم ہے، استری ہے، وہ دیگر ہاتھی نے کوڑے نے، وہ دے تن دے کپڑے بڑے قیمتی نے، وشال نے، کپڑے دے راہی گناہ ہے۔ کبیر ہیں گے باہن سگن گھن چھترپتی کی نار، من دیا یہ چھترپتی راجے دی استری ہے، یہ گھر ہاتھی گھوڑے نے، سونا چاندی ہے، نیلم ہے، موتی نے، ہیرے نے، بتھیرا کچھ ہے، اور وہ کپڑے بڑے قیمتی نے، سندر نے۔ کبیر ہیں گے باہن سگن گھر چھترپتی کی نار، پر تاسو کٹنتر نہ پوجے ہر جن کی پنہار، وہ جو ہری جن دی پنہاری ہے، سارا دن ہری دے بھگتاں نوں پانی پلاندی ہے، وہ دے جڑے کپڑے نے، وہ دے سامنے سکندر لودھی دی بیگم دے کپڑے کوڑیوں بھی کھوٹے نے، کچھ بھی نہیں، کچھ بھی نہیں۔ ہوں چیلے کہن لگے بھگت جی اسی تھانوں دسے ہیں نا کپڑے ہیں زری نال سے لے آئے نے، زری دا کم ہے، نیلم تے موتی جڑت نے، ہیرے جڑت نے، تسی ایویں کہہ دیتا وہ کپڑے کچھ نہیں، وہ بیگم کچھ نہیں، اے پنہاری یہ مہما گائن کر دیتی، یہ چیتڑیاں دی مہما گائن کر دیتی۔ ہوں کبیر دوسرے سلوک چ کہنے نے، سنو میرے کو، کبیر نرپ ناری کیوں نندی ہے، میں سراجے دی استری نو کیوں بھنڈیا ہے، کیوں نندا کیتی ہے، میں اس نو کیوں پھٹکا رہا ہے، کیوں نیوا آخیا ہے، کبیر نرپ ناری کیوں نندی ہے، کیوں ہر چیری کو مان، یہ جو ہری دی چیلی ہے، ہری دی پنہارن ہے، میں اس نو مان کیوں دیتا ہے اتنا، اور اس تے پھٹکار کیوں پائیے اتنے۔ کبیر نرپ ناری کیوں نندی ہے، کیوں ہر چیری کو مان، او مانگ سوارے دکھے کو اے سمرے ہری نا، وہ قیمتی کپڑیاں دے ہنکار ہے، واشنا ہے، یہ چیتڑیاں دے پربھو دا نام ہے، ہری دا نام ہے، میں نہ چیتڑیاں نو نمسکار کرتا، ہری دا نام ہے، اتے تے ہنکار ہے، نمائش ہے، واشنا ہے۔ اس نو بھگت کبیر جی انج کہندے نے، بید پڑے پڑ پنڈت موئے روپ دیکھ دیکھ ناری، لوکی کس طرح اپنا سماں بتیت کرتے ہیں، زندگی گوندے ہیں، بس وید پڑھتے رہ گئے، ویداں دے وچ جو کچھ ہے وہ ہون دی کوشش نہ کیتی۔ انہوں اقبال کہندے نے، تجھے کتاب سے فروغ نہیں کہ تو کتاب خواہ ہے، صاحب دے کتاب نہیں۔ پھر میں پنکتیاں تھوڑے سامنے رکھن لگا، فارسی نما اردو، تجھے کتاب سے فروغ نہیں کہ تو کتاب ہاں ہے، صاحب دے کتاب نہیں، تو کتاب نو پڑھن والا ہے، کتاب دے وچ جو کچھ ہے وہ تو نہیں ہے، تو قرآن نو پڑھن والا ہے، قرآن دے وچ جو کچھ ہے وہ تو نہیں، تو ویداں نو پڑھن والا ہے،
2: वेदों के विच जो कुछ है वह तो नहीं, तो सिर्फ बाणी का पाठ करने वाला है। बाणी जिस दुनिया की गल करती है उस दुनिया का वासी तो नहीं, वो तेरे विच नहीं। मुर्गे पंडित सिर्फ वेद पढ़ पढ़ के वेदां विच जो कुछ है वो होने की कोशिश ही ना की। रूप देख देख नारी, दो दफा शब्द वरत्या। रूप पहले अपना देखना, शीशे च बड़ा टाइम जाया करना फिर दिखाना, इसे च स्त्रियां खप गई। कबीर इंज कह रहे हैं, इसे च स्त्री जात खप गई, इसी से स्त्री जात ने अपना समा बर्बाद किया, इसे दे अपनी जिंदगी गवाई। रू देख देख नारी, अपना रूप शीशे देख देख के फिर जगत नू दिखा दिखा के जिंदगी बर्बाद की थी स्त्री ने, औरत ने। धन गुरु अर्जन देव जी महाराज कहते ने, बड़ा श्रृंगार किया, तन बड़ा संवारिया, कपड़े बड़े सुंदर पहने, गहना गट्टा बहुत, पति है कोई नहीं करते। तो हम कुछ सारा हार श्रृंगार कह दे रही तो होंगे ही पति नहीं। इतों ही पता चलता है कि बहुत कुछ दिखाने वास्ते होंगे, दिखाने वास्ते। मैं तो कई दफा ऐसा देखो घर देखते डरावणिया जीवन बनिया रहा, पर बाहर निकलन तो पता नहीं आसमान दियां परियां आ जा, मैं कह देना कि घर में बोतड़िया बनिया रहा। मतलब है परी होना जगत में दिखाना है, तो बोतड़ी होना घर के वास्ते, घर के वास्ते, घर के वास्ते। माफ कर देना, मैं आप ग्रस्तियां कहो गए गल वधा के की है, पर मैनू यह प्रमाण गुरु अर्जन देव जी ना देंदे फिर इतनी कहण की हिम्मत नहीं सी। बड़ा श्रृंगार किया, बड़े कपड़े पहने, बड़े गहने पहने, पति तो है कोई नहीं। एक तो सुहागन पति है कोई नहीं, दूजा एक होर उदाहरण कबीर देंदे ने, कुआर कन्या जैसे करत सिंगारा, क्यों रलिया मन बाग बता। एक दूजा उदाहरण भी देंदे ने। तो फिर गुरु अर्जन देव जी महाराज कहते हैं, कर आवरण सवारी सेजा, कामन थाट बनाया, केस संवारे, तन ते सुंदर कपड़े पहने, गहना पहनिया। जितना हार श्रृंगार से उस नाल अपने तन में सवारे। हां जी,
1: संग ना पायो अपने भरते, देख देख दुख पाया।
2: तो पति नू प्राप्त नहीं किया, पति है कोई नहीं, तो हुण श्रृंगार तन का भार बन गया, हुण श्रृंगार तन का बोझ बन गया। सारे पदार्थ, धन संपदा, दुनिया के सारे सुख उस लई बोझ आते हैं, बोझ उठाते हैं। ढोंदा पै जिदे हिरदे प्रभु का नाम मिलेगा, ईश्वर की भक्ति नहीं है, बस एक बोझ चुकी फिर बै। बड़ी चिंता, बड़ी चिंता, जिस ग्रह बहुती तिस ग्रह चिंता। बड़िया मैल मारियां, बड़िया धन संपदा, बड़े गहने गटे, ये सिर पर बोझ चुकी फिरदा, भार चुकी फिरदा है। क्योंकि हिरदा चिंतन तो खाली है, हिरदे च चिंता ही चिंता है, चिंता ही चिंता है। तो इस तरह का दुख महसूस होया, क्योंकि जिस लई हार श्रृंगार सी ये सारे साधन सन, पदार्थ परिवार धन संपदा, लक्ष्य ते परमात्मा सी उते है कोई नहीं। तो फिर पेख पेख दुख पाया, परिवार में वेख्या ता भी दुख, धन संपदा में वेख्या ता भी दुख, मैल माड़िया देखया ता भी जो है दुख, क्योंकि सखणिया ने सारिया प्रभु का नाम, प्रभु की बंदगी है ही नहीं। हां जी,
1: सारो दिन से मजूरी करता तो मुसलाया,
2: सारा दिन मेहनत की थी कि सुख को मौली ला, मौली पीसना शुरू किया मुगदर देना, ते घर की ले आया छिलके, छराया छिलके, चावल नहीं छिलके। इतनी मेहनत की थी ते प्राप्त की होया छिलके। यही जो है घर दे चले आया है ते हुण छिलकियां नाल की होवेगा। ईश्वर दे नाम तो बिना जो कुछ भी मनुख लियाया है अपने कोल जमा कीता है सब छिलके ही छिलके ने, छराया ही है, धोखी है, ये दाने नहीं है। जिसने पेट भरना सी, जिसने भुख मिटानी सी, ये ते धुख ने, ये ते छिलके ही छिलके ने। हाँ जी,
1: खेल भयो बेदारी न्याई करता काम ना आया।
2: जिन्हें बेगारी दे सिर देते पुराना जमाना होंदा सी ना, सिक्के होंदे सन, तांबे दे सिक्के, लोहे दे सिक्के, चांदी दे सिक्के, सोने दे सिक्के। धनाढ़ लोग सिक्कियां दी पंड वजनी हो जाती है, बड़ी भारी हो जाती है, एक जगह तो दूसरी जगह पहुंचानी होवे तो फिर मजदूर लभदे सन, ते मजदूर दे सिर ते वो पंड रख देनी लखां रुपए दी। बोझ पले वो दबिया जा रहा है पर लखां दे चों एक दमड़ी भी उसकी कोई नहीं, कुछ भी नहीं, उन सिर दे उत्ते लखां ने पर मलकियत एक दी भी नहीं, एक दी भी नहीं। बोझ है परिवार का, पदार्थों का, धन संपदा का चुकया होया है, अंतिम समय पले एक देला भी नहीं पैंदा, कुछ भी नहीं, कुछ भी नहीं। सारी बेगार कट्ठे की थी, सारा सिर का बोझ जो है कट्ठा किया। हां सिर दे उत्ते किधरे धन दी पंड वधदी जाए ते हिरदे विच धर्म वधदा जाए तो फिर बैलेंस बराबर रहिंदा, फिर से बैलेंस बराबर है, संतुलन बराबर है। ते हिरदे विच धर्म है कोई नहीं, सिर दे उत्ते धन दी पंड वध गई है। महाराज कहिंदे ने बेगार है, जिस दिन यह तन नहीं रहेगा यह पंड भी इतने रह जाएगी, यह खाली जाएगा, ये बेगार से तेने सिर का बोझ इसने चुकया, एवं निकमी चिंता सहेड़ी। हाँ जी,
1: भयो अनुग्रहो जाको प्रभु को इस हिरदा नाम वसाया।
2: जिन्होंने पूर्वले कर्म प्रालभन अनुसार प्रभु की जिन्हों के अनुकंपा हो गई, कृपा हो गई, करुणा हो गई, उन्होंने अपने हिरदे दे प्रभु का नाम वसाया, उन्हों थां दित्ती। हां जी,
1: सार संगत का पाछा परे आओ जन नानक हर रस पाया।
2: ऐसा मनुख जिस ते कृपा हो गई, रहमत हो गई, ये सारी कृपा ये सारी रहमत उन्हों सत्संग देचों प्राप्त होई, साधु की संगत दे प्राप्त होई, गुरु की संगत दे प्राप्त होई, और हिरदे च नाम वसाया ते सुख दे घर की प्राप्ति हो गई। सुख का घर केवल परमात्मा है, परमात्मा लक्ष्य है, बाकी सब साधन ने। जिस जिसने भी साधन नो लक्ष्य बना दिता है, जिंदगी सारी तड़पदियां ते रोंदियां ही लंघदी है। सत्संग का यह फल है कि असी जीवन का लक्ष्य परमात्मा नु बना सकीए, ईश्वर नु बना सकीए। इतनी सेवा प्रवान करनी। अज रात का भी समागम है, सरदार जसपाल सिंह जी कंडा 250 अजीत नगर सुल्तान मिंड रोड 250 अजीत नगर, ये सारे जथे कीर्तन करनगे, दास कथा भी करेगा। समूह संगत लई गुरु के लंगर का भी इंतजाम है, 7 तो लैके 10 बजे तक यह समागम चलेगा, 8 तो 9 दास हाजरी भरेगा। इस तरह बाकी सारे जथे प्रचारक से नाल आए हुए कवि सज्जन थानू कवितावां नाल, कीर्तन नाल, विचारां नाल निहाल करनगे। जिन्हां कोल समा होवे पहुंचण की कृपालता करनी। 250 अजीत नगर। वाहिगुरु जी का खालसा, वाहिगुरु जी की फतह।
3: गुरु नानक देव जी महाराज का जीवन बहुपक्षी है, उंज ते हर व्यक्ति अपनी जिंदगी का कुछ हिस्सा समाजिक रखता है, धार्मिक रखता है और जीवन दे कुछ आधार राजनीतिक ने। जीवन इन्हां तिन्हां बनेरियां दे चों ही लंघदा है और ये तीन मजबूत चाहिए ने, महान चाहिए ने। रहबरी पुरुष, धार्मिक इंसान, पैगंबरी पुरुष असी उसनू कहिंदे हां जिस दे जीवन दे ये तिन्ने पहलू उसारू होवन और संसार नू प्रेरणा देण वाले होवन, आनंद ते सुख शांति वंडन वाले होवन। नानक नाम जापदा है ये इस देश दी भाषा दे चों नहीं आया है, अगमी आया है, अनाहत तो आया है, परमात्मा तो आया है। संस्कृत व्याकरण दे ज्ञानी नानक दे अर्थ इंज करदे ने, ना अनेक, जे देच अनेकता नहीं, जिस देच दूजी गल नहीं, जिस देच कोई दुबदा नहीं, जो एक दी गल करदा है, एक नू सुनदा है, एक नू वेखदा है, एक नू सोचदा है और एक दी ही करदा है, एक नू सुपनिया दे चल्यांदा है, एक दी ही झलक जागृत अवस्था दे च देखदा है, जेदा उपदेश एक दा है, जेदा संदेश एक दा है, उनू कहने ने नानक, ना अनेक, जेदे च अनेकता है ही नहीं। गुरु नानक देव जी महाराज दा कलाम भी एके तो शुरू होंदा है। गुरु ग्रंथ साहिब जी महाराज दा पहला अक्षर एक है ते गुरु नानक देव जी महाराज दी सारी विचारधारा एक दे आले दुआले घूमदी है, एक दी ही परिक्रमा करदी है, एके दा ही अनुसरण करदी है, एक नूं ही सजदा करदी है, एक नूं ही प्रणाम करदी है। गुरु ग्रंथ साहिब जी महाराज दी सारी विचारधारा दरअसल एक दी विचार है और धर्म दी यही बुनियाद है कि समूह ब्रह्मंड दी अनेकता दे विचों एक नूं लभिया जाए, एक नूं समझिया जाए, एक नूं वेखिया जाए और एक दी प्राप्ति कीती जाए। अगर एक प्राप्त हो गया है तो दुबदा खत्म, अगर एक नू वेख लिया है तो फिर दुतिया नास्ती। अगर सब कुछ एक है और उस एके दिच मैं भी हां तो फिर दूजा कौन ते तीजा कौन, फिर कौन वेरी, फिर कौन दुश्मन, फिर कौन छोटा, फिर कौन वड्डा। दरअसल मनुख दियां तमाम समस्यावां दा समाधान भी यही है कि मनुख एक नाल जुड़े ते एके नू समझे। तो नानक दे अर्थ ने जेदे च अनेकता नहीं, ते नानक दा उपदेश है हर एक सिमर एक सिमर एक सिमर भाई, एक दा ही चिंतन कर, एक नू अपने चेते दे चलिया, एक नू अपने विचार मंडल दे चलिया, उस पूरन पुरख दा अनंत समाजिक पहलू भी है, राजनीतिक पहलू भी है और दरअसल जो धार्मिक पुरुष है, जो एके नाल जुड़े है, उन्हें हर तल विच आई हुई बुराइयां नूं दूर करना। समाज दे तल दे उते जो बुराइयां आ चुकियां सन ते नैतिकता जो घोर अनैतिकता दा रूप धारण कर चुकी सी, जगत गुरु बाबे ने उसनू दूर करन दी भरपूर कोशिश की थी। इस देश दे बल्कि सारी दुनिया दे ओ दिन खुशकिस्मत दिन सी 1469 ईस्वी कत्तक पूर्णमाशी, दरअसल भागा भरा दिन सी जद महाराज दा आगमन होया और आगमन दे नाल ही दिन ते रात सदीवी याद बन गए। वो दिन भी अमर हो गया, वो रात भी अमर होई। ਕਿਉਂਕਿ ਉਸ ਰਾਤ ਨੂੰ ਉਸ ਦਿਨ ਨੂੰ ਇੱਕ ਅਮਰ ਪੁਰਸ਼ ਦਾ ਆਗਮਨ ਹੋਇਆ। ਅਮਰ ਪੁਰਸ਼ ਸਿਰਫ ਵਿਅਕਤੀਆਂ ਨੂੰ ਹੀ ਅਮਰ ਨਹੀਂ ਕਰਦੇ ਬਲਕਿ ਦਿਨ ਨੂੰ ਵੀ ਅਮਰ ਕਰ ਦਿੰਦੇ ਨੇ, ਰਾਤ ਨੂੰ ਵੀ ਅਮਰ ਕਰ ਦਿੰਦੇ ਨੇ, ਸਾਲ ਨੂੰ ਵੀ ਅਮਰ ਕਰ ਦਿੰਦੇ ਨੇ। ਗੁਰੂ ਨਾਨਕ ਦੀ ਯਾਦ ਦੇ ਨਾਲ ਸਾਲ ਯਾਦ ਰਹੇਗਾ, ਗੁਰੂ ਨਾਨਕ ਦੀ ਯਾਦ ਦੇ ਨਾਲ ਦਿਨ ਯਾਦ ਰਹੇਗਾ, ਰਾਤ ਯਾਦ ਰਹੇਗੀ, ਕੱਤਕ ਦੀ ਪੂਰਨਮਾਸ਼ੀ ਯਾਦ ਰਹੇਗੀ। ਔਰ ਇਹ ਪੂਰਨਮਾਸ਼ੀ ਜੋ ਅਨੰਤ ਕਾਲ ਤੋਂ ਆ ਰਹੀ ਸੀ, ਗੁਰੂ ਨਾਨਕ ਦੀ ਆਮਦ ਦੇ ਨਾਲ ਅਮਰ ਹੋ ਗਈ, ਮਹਾਨ ਹੋ ਗਈ। ਆਪ ਦੀ ਆਗਮਨ, ਆਪ ਦਾ ਆਉਣਾ ਸੰਸਾਰ ਤੇ ਇਸ ਤਰ੍ਹਾਂ ਸੀ ਜੈਸੇ ਮੱਸਿਆ ਦੀ ਰਾਤ ਨੂੰ ਸੂਰਜ ਉਦੇ ਹੋ ਗਿਆ, ਪ੍ਰਕਾਸ਼ਮਾਨ ਹੋ ਗਿਆ। ਮਹਾਕਵੀ ਤੁਲਸੀ ਦਾ ਕਹਿਣਾ ਹੈ, ਜਬ ਜਬ ਹੋਏ ਧਰਮ ਕੀ ਹਾਨੀ, ਬਹਾੜੇ ਅਸੁਰ ਅਧਮ ਅਭਿਮਾਨੀ, ਤਬ ਤਬ ਵਿਵਦ ਧਰ ਪ੍ਰਭੂ ਸ਼ਰੀਰਾ, ਹਰੇ ਕਿਰਪਾ ਨਿਧ ਸੱਜਣ ਪੀਰਾ। ਦਸਮ ਗ੍ਰੰਥ ਦੇ ਵਿੱਚ ਸਾਹਿਬ ਗੁਰੂ ਗੋਬਿੰਦ ਸਿੰਘ ਜੀ ਮਹਾਰਾਜ ਦੇ ਵਾਕ, ਜਬ ਜਬ ਹੋਏ ਅਰਿਸ਼ਟ ਅਪਾਰਾ, ਤਬ ਤਬ ਦੇ ਧਰਤ ਅਵਤਾਰਾ। ਜਦ ਜਦ ਸੰਸਾਰ ਦੇ ਵਿੱਚ ਅਨਰਥ ਹੁੰਦਾ ਹੈ, ਤਦ ਤਦ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਸੰਸਾਰ ਤੇ ਆਉਂਦੇ ਨੇ। ਔਰ ਇਹ ਸ੍ਰੀ ਕ੍ਰਿਸ਼ਨ ਜੀ ਦੇ ਅਮਰ ਵਾਕ ਨੇ ਕਿ ਐ ਅਰਜਨ, ਜਦ ਜਦ ਵੀ ਧਰਮ ਦੀ ਗਿਲਾਨੀ ਤੇ ਹਾਨੀ ਹੁੰਦੀ ਹੈ, ਮੇਰਾ ਆਗਮਨ ਆਉਂਦਾ ਹੀ ਰਹਿੰਦਾ ਹੈ, ਮੈਂ ਆਉਂਦਾ ਹੀ ਰਹਿੰਦਾ। ਦਰਅਸਲ ਉਹ ਪਰਿਪੂਰਨ ਪ੍ਰਮਾਤਮਾ ਜੋਤੀਮਾਨ ਕਿਸੇ ਦੇ ਅੰਦਰ ਮਹਾਨ ਜੋਤ ਉਜਾਗਰ ਕਰਕੇ ਜਗਤ ਨੂੰ ਸੰਦੇਸ਼ ਤੇ ਉਪਦੇਸ਼ ਦੇਣ ਲਈ ਆਉਂਦਾ ਹੈ। ਬਹੁਤੀ ਗਰਮੀ, ਬਹੁਤੀ ਤਪਸ਼, ਕੜਕਦੀ ਹੋਈ ਲੋ, ਇਸ ਗੱਲ ਦਾ ਆਗਮਨ ਹੈ ਕਿ ਬਰਖਾ ਹੋਵੇਗੀ, ਬਰਸਾਤ ਹੋਵੇਗੀ। ਹੁੰਮ ਹੈ, ਗੁੰਮ ਹੈ, ਤਪਸ਼ ਹੈ, ਸੇਕ ਹੈ, ਲੂਹ ਹੈ। ਸਿਆਣੇ ਕਹਿੰਦੇ ਨੇ ਹੁਣ ਬਦਲਾਂ ਦੇ ਆਉਣ ਦੇ ਵਿੱਚ ਦੇਰੀ ਨਹੀਂ, ਹੁਣ ਬਰਖਾ ਦੇ ਹੋਣ ਦੇ ਵਿੱਚ ਦੇਰ ਨਹੀਂ ਹੈ। ਜ਼ੁਲਮ ਹੈ, ਤਸ਼ੱਦਦ ਹੈ, ਅਨਰਥ ਹੈ, ਘੋਰ ਅਤਿਆਚਾਰ ਹੈ। ਤੋ ਧਾਰਮਿਕ ਪੁਰਸ਼ ਕਹਿ ਦਿੰਦੇ ਨੇ ਕਿ ਹੁਣ ਪ੍ਰਭੂ ਕੋਈ ਨਾ ਕੋਈ ਅਵਤਾਰ ਧਾਰਨ ਕਰੇਗਾ। ਸਮਾਜਿਕ ਤੌਰ ਤੇ, ਰਾਜਨੈਤਿਕ ਤੌਰ ਤੇ ਔਰ ਧਾਰਮਿਕ ਤੌਰ ਤੇ ਜਦ ਇਹ ਦੇਸ਼ ਪਸਤੀਆਂ ਦੇ ਖੱਡੇ ਤੇ ਜਾਗ ਰਿਹਾ, ਉਦੋਂ ਗੁਰੂ ਨਾਨਕ ਦਾ ਆਗਮਨ ਹੋਇਆ, ਉਦੋਂ ਗੁਰੂ ਨਾਨਕ ਦਾ ਅਵਤਾਰ ਹੋਇਆ। ਤੁਲਸਾਦਾਈ ਦੇ ਮੁਖਾਰਬਿੰਦ ਤੋਂ ਨਿਕਲੇ ਬਚਨ, ਇਹ ਤੇ ਕੋਈ ਸੂਰੀਏ ਆਇਆ ਹੈ, ਇਹ ਤੇ ਕੋਈ ਆਫਤਾਬ ਆਇਆ ਹੈ। ਜਗਤ ਤੇ ਹਰ ਬੱਚਾ ਰੋਂਦਾ ਹੋਇਆ ਜਨਮ ਲੈਂਦਾ। ਇਹ ਠੀਕ ਹੈ ਕਿ ਪਸ਼ੂਆਂ ਦੇ ਬੱਚੇ ਖਾਮੋਸ਼ੀ ਨਾਲ ਜਨਮ ਲੈਂਦੇ ਨੇ, ਕਿਸੇ ਹੱਦ ਤੱਕ ਪੰਛੀਆਂ ਦੇ ਬੱਚੇ ਅੰਡਿਆਂ ਦੇ ਚੋਂ ਚਹਿਚਹਾਉਂਦੇ ਹੋਏ ਨਿਕਲਦੇ ਨੇ, ਪਰ ਮਨੁੱਖੀ ਬੱਚਾ ਰੋਂਦਾ ਹੋਇਆ ਹੀ ਜਨਮ ਲੈਂਦਾ। ਔਰ ਇਹ ਰੋਣਾ ਕਿਸੇ ਹੱਦ ਤੱਕ ਜੀਵਨ ਭਰ ਕਾਇਮ ਰਹਿੰਦਾ ਹੈ। ਰੋਂਦਾ ਹੋਇਆ ਜੰਮਦਾ ਹੈ, ਰੋਂਦਾ ਹੋਇਆ ਜੀਵਦਾ ਹੈ, ਔਰ ਰੋਂਦਾ ਹੋਇਆ ਹੀ ਮਰ ਜਾਂਦਾ ਹੈ। ਇਹ ਮਨੁੱਖ ਦਾ ਅਭਾਗ ਹੈ, ਮਨੁੱਖ ਦਾ ਦੁਰਭਾਗ ਹੈ। ਅਗਰ ਇਹ ਰੋਂਦਾ ਹੋਇਆ ਹੀ ਜੰਮਿਆ ਤੇ ਰੋਂਦਾ ਹੋਇਆ ਹੀ ਮਰ ਗਿਆ, ਜੀਵਨ ਯਾਤਰਾ ਨਿਸਫਲ ਚਲੀ ਗਈ, ਜ਼ਿੰਦਗੀ ਅਕਾਰਤ ਚਲੀ ਗਈ। ਐ ਪੁਰਖ, ਜੇ ਤੂੰ ਰੋਂਦਾ ਹੋਇਆ ਜੰਮਿਆ ਤਾਂ ਕਮ ਸੇ ਕਮ ਰੁਖਸਤ ਹੋਣ ਲੱਗਿਆ ਤੇ ਮੁਸਕਰਾਹਟ ਹੋਵੇ। ਅਗਰ ਰੁਖਸਤ ਹੋਣ ਲੱਗਿਆ ਮੁਸਕਰਾਹਟ ਹੈ ਤਾਂ ਸਮਝ ਲਓ ਜ਼ਿੰਦਗੀ ਸਫਲ ਹੋਈ, ਆਉਣਾ ਸਫਲ ਹੋਇਆ, ਜੀਵਣਾ ਸਫਲ ਹੋਇਆ। ਤੋ ਅਕਸਰ ਮਨੁੱਖੀ ਬੱਚੇ ਜਗਤ ਵਿੱਚ ਰੋਂਦੇ ਹੋਏ ਜਨਮ ਲੈਂਦੇ ਨੇ। ਰੂਹੇ ਜ਼ਮੀਨ ਤੇ ਇੱਕ ਐਸਾ ਕਾਰਾਮਦ ਮਹਾਨ ਪੁਰਸ਼ ਦਾ ਆਗਮਨ ਹੋਇਆ ਜੋ ਹੱਸਦਾ ਹੋਇਆ ਆਇਆ ਹੈ। ਔਰ ਤੁਲਸਾਂ ਹੈਰਾਨ ਹੈ, ਹੱਸਦੇ ਹੋਏ ਜਨਮ, ਬਾਲਕ ਦੇ ਬੁੱਲਾਂ ਤੇ ਮੁਸਕਰਾਹਟ ਹੈ, ਚਿਹਰੇ ਤੇ ਨੂਰ ਹੈ, ਹਾਸਾ ਹੈ, ਖਿੜਖਿੜਾਹਟ ਹੈ। ਇੱਥੇ ਤੱਕ ਹੀ ਕਹਿਣਾ ਪਏਗਾ ਕਿ ਜੋ ਰੋਂਦਾ ਹੋਇਆ ਆਇਆ ਹੈ ਇਹ ਰੋਵੇਗਾ, یہ رلائے گا، پر جو ہستا ہویا آیا ہے، مسکراندا ہویا آیا ہے، انہیں کھیڑے ونڈنے نے، انہیں خوشیاں ونڈنیاں نے، انہیں ہسنا ہے، انہیں ہسانا ہے، انہیں جگت دی جھولی رچ آنند پانا ہے تے خوشیاں پانیاں نے۔ تو جگت گرو بابے دا آگمن ہویا ہے مسکراندے ہویا، ہسدے ہویا، پتا کالو جی دی، ترپتا جی دی پہلی اولاد دا جنم کالو جی دے سہرے پروار دے ہویا، ترپتا جی دا انہاں دے ناں دے چ واسا ماتا پتا دے گھر دے چ سی۔ بچی دا جنم ہویا تے نانی دی رسنا تو نکلیا، اے تے نانکیاں دی، نانی دا بڑا پیار بھئی تے نانی دی ہے، نانے دا بڑا پیار بھئی تے نانے دی ہے۔ تے جد نانے دے منہ نکلیا اے نانے دی ہے، نانی دے منہ نکلیا اے نانی دی ہے، تو پروار دے چ اے گل چل پئی اے تے نانکیاں دی، نام پہ گیا نانکی، اے نام دھر درگاؤں آیا، سبھاوک آیا، انتر آتمے چوں اس نام نے جنم لیا نانکی۔ مدت پا رائے بھوئیں دی تلونڈی دیچ کتک دی پورن ماشی نو سن 1469 عیسوی نو ترپتا جی دی ککھتوں پتا کلیان داسی دے گھر دیچ دوسری اولاد دا جنم ہویا، اور ترپتا جی نے اس بالک نو چک کے نانکی دی گود وچ پایا، اس معصوم نانکی دی گود وچ، تے آکھیا اے نانکی دا نانک، اے نانکی دا ویر نانک۔ اس طرح ایک ماں دے منہوں نام نکلیا، اور ایک نام ماتا دی ماتا دے منہوں نکلیا، بھاو پتری دا نام نانی نے رکھے ہے، پتر دا نام ماتا نے رکھے ہے، کسے رسم و رواج دی چھاپ نہیں، بلکہ انہاں ناماں دتے نرنکار دی چھاپ ہے، کرتار دی چھاپ ہے، پرماتما دی چھاپ ہے۔ اس طرح صاحب شری گرو نانک دیو جی مہاراج دا نام سنسکار ہو گیا، اور دنیا وچ واقعی اے پہلا نام، اے ادھتی نام۔ قیامت نامے دی بانی ولی نعمت علی شاہ دا کہنا ہے، بود نانک عارفے مردے خدا، راز ہائے معرفت جو راہے خوشا۔ جگت دیچ ایک نانک نام دا خداون تالا دا نزدیک ہی خدا دے راز نو سمجھن والا پرگٹ ہوئے گا، جو دنیا دے خدا دے گجھے بھید منظر عام کرے گا، پرگٹ کرے گا، اور جو ایک سدھا تے سرل تے سوکھا مارگ پرماتما دی پراپتی دا جگت نو دسے گا۔ بود نانک عارفے مردے خدا، راز ہائے معرفت جو راہے کشا۔ سو اس طریقے دے نال صاحب شری گرو نانک دیو جی مہاراج دا آگمن ہویا، تے آپ سہجے سہجے وڈے ہو رہے نے، بچیاں نال آپ کھیڈ دے نے، پر کھیڈ دے چ وی دھنی ست نام دی لاندے نے، کھیڈ دے چ وی گل پرماتما دی کڈ گڈ۔ عام لوکاں دا کسے حد تک دھرم وی کھیڈ ہے، کھلونا ہے، پر بابے دا کھیڈنا وی دھرم ہے، سادھنا ہے، سمادھی ہے۔ بھگت کبیر جی مہاراج کہندے نے، ماتھے تلک ہتھ مالا بانا، لوگن رام کھلونا جانا۔ لوگاں نے رب نو کھڈاونا ہی سمجھے، اور کھڈاونے نال تے منک کھیڈ دا۔ تو جگت لئی دھرم ایک کھڈاونا ہے، ایک کھیڈ ہے، پر بابے لئی کھیڈ بھی دھرم ہے، بابے لئی کھیڈ بھی پرماتما ہے، بابے لئی کھیڈنا بھی سمادھی ہے۔ تو آپ بچیاں نال کھیڈ دے نے، گل ستنام دی کر دے نے، گل پرماتما دی گل دے نے، گل اکال پورکھ دی کردے نے، اور اس بسماد وستچ کردے نے، اتنے ہوئے رنگے ہوئے ٹانگ نال کردے نے، اتنی کاغرتا دے نال کردے نے، کہ آپ دی کاغرتا دا اثر بچیاں تے بھی پیا ہے، اور بچے بھی سمادھی لین ہوئے، धन ने